0: स्वास्थ्य, आफ्नो बुवा आमाहरूलाईको अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गर्न सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोइड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म त्यही यो रोजगार बैङ्क सिर्जना गरौँ, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौँ, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौँ, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
1: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
0: अब यसमा हुन त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने यसो अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ। सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ। र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलनाै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो त त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भनेपछि त्यो भएर अब हामीले त्यो बन्नुपर्ने किनभने उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ। र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने हामीले पनि काम गर्ने एउटा सोच राख्न पर्यो, हामीले जुनसुकै काम गर्दै गर्दै गयौँ भने त्यसले परिणाम राम्रो दिन सक्छ। त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने पनि नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त, सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किनभने फेरि सरकार भए पनि यो कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो, त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा आउला।
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु
0: बिर्सेकै छैन मैले, जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थे जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधिले गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु
1: भनेको हरेका तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ,
0: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने तपाईँहरूको पनि उपयुक्त एजेन्डाहरू चाहिँ दिनुहोस्, बाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस् र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं, त्यसको लागि म सहकार्य गर्न तयार छु। मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ र केहीले पठाउनु पनि भएको थियो,
1: पठाएको चाहिँ आयो कि आएन फेरि
0: त मैले पनि पठाउने हो नि त, होइन कति समेटियो कति समेटिएन, किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो।
0: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामा राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि, त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्यो नि.
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ.
0: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भयो का भने मेरो त सबै अग्रजदाय हो. म चाहिँ के भन्छु राजनीतिमा चाहिँ विचार फरक होला तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने अनि मैले त्यो एक्सेप्ट गर्नु उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि. त्यो त मैले फोनमा पनि संवाद गर्छु भेटेको बेला पनि भन्छु. मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन र मैले धेरै पटक भनिरहेछु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ. त्यो चाहिँ मैले पनि महसुस गरिरहेको छु. त्यस कारणले हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्यो नि. त्यस कारणले म चाहिँ जहिले पनि विकासमा राजनीतिक नगरौँ त्यो विकासमा चाहिँ सहकार्य गरौँ. चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त. अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ मत दिनुहुन्छ त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ नि त. राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ र पछि फेरि निर्वाचन त आउँछ नि. त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि. यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ. नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो उहाँहरूले त न्यायाधीश हो नि त. उहाँले त सही डिसिसन गर्नुहुन्छ. त्यसमा त अफर मार्नु पर्ने कुरै छ.
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकालभरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ सपना छ जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
0: होइन मैले अब मेरो बाचापत्रमा पनि भनेको थिएँ जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेका थिएँ. एउटा सार्वजनिक खरिदिएन होइन यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो. त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ.
1: दोस्रो कानून चाहिँ
0: होइन त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने. अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त. सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु. संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन. यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ. अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन हामी छलफल गर्छौँ. यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु. भनेपछि एउटा कानून निर्माण पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ. अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ एउटा कानून निर्माणको पार्ट. अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु.
1: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन. त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु. तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला. तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला. अहिले त हाम्रो लमैदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर त्यहाँ रिसोर्स लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ. तर त्यो पर्यो भने वार्डलाई भन्दैनी प्रदेशलाई भन्दैनी पालिकालाई भन्दैन त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि. त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि. मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छ.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस.
0: हस् धेरै धेरै धन्यवाद.
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं. विशेष त संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं. संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक छ बज्यो।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा जनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 को भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तन

0: प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित राष्ट्रपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै वहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। वहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। वहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु, नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
2: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अप्नाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिइएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
0: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बारीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
4: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौं।
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
5: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटिकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको दुई दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका दुई महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन र भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो, बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाई रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेको सिबारी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसूरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारी बारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिटकार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रूटमा चल्ने बा 5 ख 4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लूबुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लूबुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बारीबाट पर्यटनमा 52.67 अर्ब क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्योलमा आरोही, 9-11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवार शीर्षकमा मधु पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाममा पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
2: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल को 9-12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5A साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
11: भोजीकोशी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
13: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला। त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला। कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ। कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
2: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
13: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ, खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधी उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: त्यो प्याकेज भनेर कस्तो खालको के दिनु पर्यो?
13: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर रा। सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरुरी छ।
2: पोषणयुक्त भन्नाले जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
13: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ के।
2: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयोर्क जाँदै विपत्ति र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपा एकता महाधिवेशनको मिति सर्नी, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
2: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई, पेश एक्सलाई महिला फुटसलको उपाधि।
2: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुराउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: भन्दा दुःख पाउनु हुनेछ, यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस् र गाडीको सड़कको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानून पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा पनि उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाकोलाई चाहिँ अझ कुरूपको वातावरण बन्दैछ। केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन। त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्? आज थाङकोटबाट चाहिँ रत्न पार्क आउँदा के भन्छ बुढालीकोट रत्न पार्क आउँदा जोरपातीबाट रत्न पार्क आइपुग्दाखेरि बालाजी बुङ्गोबुबाट रत्न पार्क आइपुग्दा मलाई थाङकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ? त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी व्यक्तिको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने, पहिला पूर्वाधार बनाउनु पर्यो, बस स्टप स्टपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो, अनि छरप पष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन। निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ। स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न चाहन्छु।
1: हस् अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरस्वती टोला श्रोता। नेपाली बसमा छोटो विशालपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क हो खुशीको कनेक्शन
1: यो नेपाली रेडियो
0: हरो विषयमा सरो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
0: प्रीति तयारी चौचौ ग्लोबल आईएनए बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट
4: यतिखेर हाम्रो बीचमा नेपाली बहसमा अस्ट्रेलियाबाट नेपाली कंग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, जय नेपाल सर।
4: अब दीपकजी, नेपाली कंग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा कंग्रेसको राजनीति?
5: अहिले यो फागुन 21 गतेको चुनावपछि जसरी चाहिँ प्रतिपक्ष दलको भूमिका नेपाली कांग्रेस गयो, त्यसपछि गगन थापाले अदालत सबै कुराहरूले तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभएको नयाँ अहिले 15 मार्जिन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ जसरी अगाडि बढ्नुभयो, त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशहरूका साथीहरूलाई भरेको छ र एउटा नयाँ जोस जाँगर एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो 21 गतेको चुनावमा र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्छ उहाँहरू सबैमा ऊर्जा भरेको र यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूलाई पुर्याएको विश्वास छ।
4: अब नेपाली कंग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
5: अनि गगन थापाले राख्न सक्नुहुन्न भने त अहिलेसम्म हेर्नुहोस् यत्र दिनसम्म को चाहिँ गगन थापाको विरुद्ध म उठ्छु, गगन थापालाई म च्यालेन्ज गर्छु, पार्टीभित्र म चाहिँ प्रतिस्पर्धात्मक रूपमा गगन थापाको एगेन्स्टमा म सभापति लड्छु, मेरो भिजनहरू यो मेरो रिजनहरू यो चाहिँ मैले त्यो डिजर्भ गर्छु सभापतिको उम्मेद्वार भने कोही आएको छैन नि, किन आउन सकेन भने गगन थापा मस्ट डिजर्भ देन एनी वान इन नेपाली कंग्रेस पार्टी भन्न चाहन्छु।
4: अब अस्ट्रेलियामा पनि अलिअलि लागेका छन् त होइन नेपाली कंग्रेसको राजनीति यतिखेर?
5: 3 गतेबाटै सुरु भएको अधिवेशन पनि
4: आवश्यकता के हो होइन त्यहाँ चाहिँ कसरी अगाडि बढ़िरहेको छ अधिवेशन?
5: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसङ्घ समिति आवश्यक छ। कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ, पेसागत आउनुहुन्छ, उहाँहरू चाहिँ यहाँको वातावरणसँग यहाँको चाहिँ क्लाइमेटसँग यहाँको चाहिँ जनजाति यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने, रेसिडेन्समा सहयोग गर्ने, पढाइहरूमा सहयोग गर्ने, उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसमितिको महत्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसमितिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ।
4: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ, यो 5 अधिवेशन चाहिँ के कसरी भइरहेछ, त्यहाँको अवस्था के हो अहिले?
5: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो, उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो। अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रकडेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ। त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो, त्यसै गरी तपाईँको नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेदाईले पनि शुभकामना र सन्देश दिनुभयो, त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो। सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकारात्मक सन्देश।
4: तर के छ विवाद, अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ, त्यहाँ पनि लफडै चलेको छ भन्ने आएछ नि त अहिले
5: होइन? अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा सरपष्ट भएको छ, तर खासमा चाहिँ म आफू दीपक डल्लाकोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमितिको सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हुँ, अर्को एकजना मित्र हुनुहुन्छ मभन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट, अनि अर्को एकजना मभन्दा जुनियर हुनुहुन्छ युवा हुनुहुन्छ उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ, हामी 3 जना चाहिँ प्रतिस्पर्धीहरू हौ र हामी चाहिँ अहिले मेरो चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलि यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु, उहाँ चाहिँ अलि बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ।
4: भनेपछि त्यो विवाद चाहिँ के हो, ठ्याक्कै विवादको जरो के हो त्यहाँ चाहिँ, किन कहाँनिर अड्कियो? हेलो,
5: विवादको ज्वरो चाहिँ कस्तो भने यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन।
4: यहाँ धेरै
5: भइसकेको अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्छ।
4: भनेपछि देउबापक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
5: हाबी चाहिँ अब हाबी भन्दा नि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो, अग्रजहरू पक्कै पनि महत्वपूर्ण भूमिका हरेक ठाममा नेपालमै पनि विदेशमा नै रहिहाल्छ। अनि यो मेन समस्या चाहिँ कस्तो हो जस्तो लाग्छ भने, हामी अधिवेशनमा जाने संख्या चाहिँ 14 भयो, अब त्यहाँ हाम्रा शीर्ष नेताहरू नै 30-40 हुनुहुन्छ, अब कसलाई समेट्ने कसलाई नसमेट्ने भन्दाखेरि एउटा म यसरी गयो भने चाहिँ हाम्रो पक्षमा चाहिँ हुन्छ कि भन्ने भयो। अनि जब हामी चाहिँ उम्मेदवारी सकिसकेपछि बन्द सत्रमा गयो, बन्द सत्रमा गइसकेपछि के भने, उसले उसलाई भन्ने, उसले उसलाई भन्ने, कोहीले केन्द्रमा भन्ने, फेरि यहीँ मिलाउने, गर्दा गर्दै 2 गयो। हेर्नुहोस्, अब आज चाहिँ तपाईँको आज 3 पनि भयो भने, अब आज बेलुकासम्म फाइनल हुन्छ भन्ने कुरा छ, भएन भने चाहिँ हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको छ त्यसरी नै बरु सरसम्मत भए ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो। त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नु हुन्न है। जसरी गगन थापा त विश्वमाधिवेशनबाट अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, 5-7 चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हातखुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने जो प्रकृति छ, यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा।
4: अब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोपवादन हुने, त्यहाँ पनि अलिकति रस्साकस्सी गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागर पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
5: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा नि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागर पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या, प्यासेन्ट भन्ने कुरो छैन, टाइमसी भन्ने नै छैन, अरू कसैले नराम्रो काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदै थिएँ भनेर उसलाई हेल्प गर्न खोज्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे, एक्सपेक्टेसन नै गरेको हुँदैन क्या, अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणै राखेको हुन, तर नेपालीलाई जाँग नि त्यो सहिज हेल्प गर्ने भावना, तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमी मुलुकहरूमा चाहिँ प्रायः जो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ, त्यस्तै हाम्रो पार्टी हाम्रो यो नेपाली कार्य मात्र होइन नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही मेरो चाहिँ अनुरोध के छ भने, कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ, नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो लाग्छ।
4: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ? अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
5: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ, अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छौँ हामीले, सत्य चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ, अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बीच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। र अनि एउटा कुरो, दोस्रो कुरो के भने, जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा, जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दाहालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई नि हार्दिक शुभकामना दिन चाहन्छु। त्यसै जापानमा, कोरियामा, सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यस्तै इजरायलमा नि हुँदैछ होइन, त्यही इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन, सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 662 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफू एउटा जिम्मेवार नेपाली काङ्ग्रेस कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटिका समितिका साथीहरूलाई चाहिँ शुभकामना दिँदै र जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनु भएको छ, मोर देन 15,000 चाहिँ जीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन, सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 600 तपाईँको 6000

0: पूर्वक आफ्नो भूमिका निर्वाह गर्न, अधिवेशनमा योग्य मान्छे महाधिवेशन पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका नगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा सभापति बनाउने भन्ने कुरै पर्यो। किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो। अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको, नयाँ कानून ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ। त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ। जो नेपाली जनताका शुभेच्छुक शुभचिन्तक साथीहरू हुनुहुन्छ उहाँले सकारात्मक एउटा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नु चाहिँ काङ्ग्रेसको यो अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँले भित्रबाट जागृत गरेर बोल्नु भयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
1: होइन, अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेको छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेको छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेको छु नेपाली बहसमा। उहाँहरूले चाहिँ नेपाली कंग्रेसलाई एक डिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ, तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन। आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, एउटा अधिवेशन सम्पन्न भइसकेको छ, होइन अब कंग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त। तपाईँहरू विदेशमा बसेका युवाहरू, अझ भनौँ नेपाली युवाहरू, भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया, यो लोछाचुडीलाई चाहिँ कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
0: यो नेपाली कांग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको, त्यो प्राक्टिसमा गइरहेको छ। त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन। हिजो चाहिँ गणेश मान होइन तपाईँको गएर चाहिँ कृष्ण प्रसाद भट्टराई अनि तपाईँको गएर गिरिजाबाबु हुँदाखेरि एउटा उनीहरूको बीच अन्डरस्ट्यान्डिङ हुन्थ्यो,

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक हो। मलेसियामा झण्डै 5 लाख नेपाली श्रमिकहरू रहेको अनुमान छ। मलेसियामा नेपाली श्रमिकको सबैभन्दा बढ़ी माग सेक्युरिटी गार्डमा रहेको छ। यसबाहेक म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस सेक्टरमा पनि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जाने गरेका छन्। पछिल्लो पटक मलेसिया सरकारले नेपालबाट कामदार पठाउन 25 वटा म्यान पावर कम्पनी मात्र छनौट गरी सूची सार्वजनिक गरेपछि अहिले मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाको सम्बन्धित निकायले 25 कम्पनी सहितका थप 250 वटा सब एजेन्ट कम्पनी थप सूचीकृत गरिदिँदा विवाद झन चर्किएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यो निर्णय आफूहरूलाई मान्य नभएको र थप कम्पनी समावेश गर्न अनुरोध गरिरहेको बताउँदै आएको छ। व्यवसायीहरूले यसलाई सिन्डिकेट र एकाधिकार कायम गर्ने प्रयासको संज्ञा दिँदै आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्यवसायीको यो निर्णयपछि सरकारले कूटनीतिक तहमा पहल थालेको बताएको छ। यसैबीच वर्षौंदेखि छलफलमा रहेको शून्य लागत श्रम सम्झौता नवीकरण र संयुक्त प्राविधिक समितिको बैठकको टुंगो लाग्न बाँकी छ, जसले मलेसियामा समग्र श्रम सम्बन्धलाई थप जटिल बनाएको छ। मलेसिया बाहेक पनि नेपालको वैदेशिक रोजगार कूटनीति एकसाथ धेरै मोर्चामा सक्रिय देखिन्छ। साउदी अरबसँग हालै पहिलो पटक औपचारिक श्रम सम्झौता भएको छ। इजरायलले केयर गिभर तथा कृषि क्षेत्रका लागि थप प्रोटोकलमा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ। आजको देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गर्छौं। नेपाल र मलेसिया बीचको श्रम सम्बन्धबाट कुराकानी शुरू गरौं।
1: अब हाम्रा नेपाली दाजुभाइहरू जाने श्रम गन्तव्य देशहरू मध्येमा मलेसिया अलि आकर्षक देश नै मानिन्छ र निरन्तर रूपमा श्रमिकहरूको मुख्य रोजाइको रूपमा पनि रहिरहेको छ र धेरै श्रमिकहरू त्यहाँ जाने सुरक्षित पनि र

0: सुविधाहरू तलबहरू कामका प्रक्रियाका कुराहरू सबै अलिक सजिलो भावनाले त्यहाँ जाने श्रमिकहरूको अत्याधिक माग पनि छ र श्रमिकको पहिलो रोजाई पनि छ र सँगसँगै नेपाल सरकार र मलेसिया सरकारको बीचको सम्बन्ध अत्यन्त राम्रो सम्बन्ध हो तर बीचमा विभिन्न समय कालखण्डमा केही व्यक्तिहरूको चलखेलको कारणले गर्दा दुई देश बीचको सम्बन्धमा अलिकति प्रभाव परिरहेको देखिन्छ। यसमा चाहिँ दुवै देशले चाहिँ अलिकति चनाखो हुनुपर्ने र चलाखी हुनुपर्ने चाहिँ देखिन्छ।
1: यो श्रमिक पठाउने प्रक्रियाको बारेमा कुराकानी गर्दाखेरि अहिलेको समयसम्म आइपुग्दाखेरि हामीले चाहिँ के कस्ता प्रक्रियाबाट कस्ता कस्ता क्षेत्रहरूमा चाहिँ श्रमिक पठाइरहेका थियौं, त्यसको लागि चाहिँ के प्रक्रियाहरू पूरा गर्नु पर्थ्यो, कुन प्रक्रियाबाट कुन माध्यमबाट चाहिँ श्रमिकहरू गइरहनु भएको छ?
0: होइन, हामीले चाहिँ मलेसिया सरकार र नेपाल सरकारको श्रम सम्झौता भइसकेपछि श्रमिकहरू निरन्तर रूपमा चाहिँ जस्तै त्यहाँको अत्याधिक माग भनेको सेक्युरिटी गार्डहरूमा नेपाली श्रमिकहरू जाने र नेपाली श्रमिकभन्दा दोस्रो देशबाट त्यो देशमा चाहिँ सेक्युरिटी गार्ड जानु पनि हुँदैन र एकदम धेरै रोजाइमा रहेको मलेसिया सरकारको रोजाइमा रहेको सेक्युरिटी गार्डलाई श्रमिकहरू नेपालबाट मात्रै जानुहुन्थ्यो र दोस्रो कुराहरू त्यसपछि म्यानुफ्याक्चरिङ कुराहरूमा जस्तै विभिन्न सामानहरू प्रडक्ट गर्ने कुरा होइन इलेक्ट्रोनिक सामानहरू प्रडक्ट गर्ने कुराहरूमा चाहिँ यस्तामा अनि एग्रिकल्चरहरूमा चाहिँ श्रमिकहरू होटेल लाइनमा सर्भिस सेक्टरहरूमा चाहिँ नेपालीहरू अत्यन्त मात्रामा गइराख्नु भएको छ र जाने प्रक्रिया चाहिँ नितान्त रूपमा जसरी हामी चाहिँ एउटा डिमान्ड प्रक्रियाहरू लिन्छौँ, एमबिसीले डिमान्ड अटेस्ट गर्छ, त्यहाँका सरकारको प्रक्रिया अनुसारका कलिङ भिजा निक्लिन्छ, ई भिजा निक्लिन्छ, त्यसरी नै गइराख्नु भएको थियो। त्यस्तो कुनै झन्झिलो प्रक्रियाहरू थिएन तर विभिन्न कालखण्डमा मैले अघि नै पनि तपाईँलाई उद्घोषण गरिसकेँ, केही व्यक्तिहरूको चलखेलको कारणले गर्दा जाने श्रमिकलाई अनि यो बीचमा पठाउने जस्तै एजेन्सीहरू उताबाट पनि जस्तै मलेसियामा पनि लोकल एजेन्सीहरू हुन्छ, त्यो एजेन्सीहरूलाई चाहिँ केही दुःख दिने हिसाबले केही व्यक्तिहरूको चलखेल भइरहेको छ र पछिल्लो समयमा यो विषयमा तपाईँहरू पनि जानकार हुनुहुन्छ र हामी पनि निरन्तर रूपमा सरकारसँग यी विषयहरू जे बीचमा आएका छन् यी विषयहरू हटाउनको लागि निरन्तर रूपमा लागिरहेका छौं।
1: अलिकति तथ्याङ्कमा पनि जान चाहे हरि शर्मा, जस्तै अहिलेको समयमा चाहिँ त्यो मलेसियामा कति नेपाली हुनुहुन्छ र दैनिक जस्तो कति हाराहारीमा चाहिँ श्रमिकहरू नेपालबाट उता गइरहनु भएको छ?
0: अब हामीले यसो डाटा हेर्दाखेरि प्रत्येक वर्ष त्यहाँ जाने भनेको श्रमिकहरू 4-5 लाख मलेसिया गइराख्नु भएको छ रेस्क्यूमा, होइन अलमोस्ट 4.5-5 लाख यो वर्षमा गएको देखिनुहुन्छ र त्यहाँ चाहिँ हामी जाँदाखेरि श्रमिकहरू जाँदाखेरि म्यानुफ्याक्चरिङ सेक्टरमा त्यसपछि सेक्युरिटी गार्ड कम्पनीमा नर्मली 1,50,000 जति जानुहुन्छ, होइन मन्थली यसरी गएर पनि राख्नु भएको छ श्रमिकहरू चाहिँ। अहिले चाहिँ डाटा हेऱ्यो भने हाम्रो अहिलेसम्मको मलेसियामा श्रमिकहरू 5.5 लाख जति देखिनुहुन्छ तर वर्षमा 1.5 लाख जति श्रमिकहरू त्यहाँ जानुहुन्छ, होइन सेक्युरिटी गार्ड म्यानुफ्याक्चरमा गएर 1,50,000-1,75,000 को डाटा त्यसरी निक्लिरहेको छ, त्यसरी गइराख्नु भएको छ। वार्षिक त्यसरी जानु भएको छ, एक लाख पचहत्तर हजारसम्म जानुभएको छ तर अहिलेसम्म हाम्रो श्रमिकहरू त्यहाँ हेर्दाखेरि 5.5 लाख एभब चाहिँ श्रमिकहरू देखिनुहुन्छ त्यहाँ चाहिँ।
1: अघि नै तपाईँले अलिकति यो समस्याको पाटो पनि जोडिसक्नु भएको छ र अहिलेको विशेष समस्या भनेको 25 म्यान पावर कम्पनी उहाँहरूले सिन्डिकेटको वातावरण सृजना गरेको भन्ने संघको आरोप छ र अहिले चाहिँ सरकारले चाहिँ त्यसप्रति छानबिन गरेर अब के कस्तो भएको हो भन्ने कुरा प्रक्रिया अगाडि बढाएको छ। यो विवाद जुन अहिले देखिएको छ, हामीले केही समय श्रमिकहरूलाई बाहिर पठाउन पनि रोक्यौं संघको तर्फबाट, विवादको जड चाहिँ के हो, कसरी शुरू भयो, यसको पनि अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
0: अब यो विशेष त साधारण जनताहरूलाई पनि थाहा भएका कुराहरू छ, यो चाहिँ मैले चाहिँ मिडियाबाट के भन्न चाहन्छु, यो चौथो एटिएम हो, यस्ता खालका एकाधिकारहरू चाहिँ लगाउन खोजेको चौथो एटिएम मलेसिया सरकारले भन्दा कुनै व्यक्तिले, मैले अघि नै भने कुनै व्यक्तिको प्रभावमा पारेर लगाउन खोजेको चौथो पटकको एटिएम हो र तेस्रो पटकसम्म हामीले यसलाई निराकरण गरेका थियौँ र सरकारले पनि निरन्तर रूपमा साथ समर्थन दिनुभएको थियो र अहिले चाहिँ त्यो एफडब्ल्यूसीएमएस भन्ने एउटा प्रोटोकल एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर हाम्रा देशमा नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो समावेश भयो एफडब्ल्यूसीएमएस पछिल्लो संस्था समावेश भयो, त्यो समावेश भइसकेपछि चाहिँ हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायजीवहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेशन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लड़ाई छ र त्यसको हामी अगाडि बढ़ी पनि राखेका छौं र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढ़ाइराख्नु भएको छ।
1: यो चौथो पटक हो भनेर तपाईँले जानकारी दिँदाखेरि अघिल्लो समयमा चाहिँ कहिले कहिले भएको थियो र त्यति बेला चाहिँ हामीले के गरेका थियौँ संघको तर्फबाट?
0: त्यति बेलामा पनि संघले यसरी नै व्यवसाय भेलाबाट यसका विरोध गर्ने, विरोधका कार्यक्रम गर्ने, त्यसरी सरकारलाई घचघाएका थियो। सरकारले चाहिँ त्यसलाई कूटनीतिक नोटहरू पठाएर सरकारलाई तुरन्त रूपमा चाहिँ हामीले हाम्रा नेपाल सरकारलाई जसरी यहाँ श्रमिकहरू पठाउने लाइसेन्सहरू दिएका छौँ मेन पावर एजेन्सीलाई, उक्त मेन पावर एजेन्सीहरूले सम्पूर्ण तरिकाले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको सरकारले कूटनीतिक नोट पाएपछि यो तेस्रो पटक चौथो पटकको जुन एटेम भन्दा तेस्रो पटकको एटेमसम्म चाहिँ निरन्तर रूपमा हामीले हटाउन सफल भएका थियौँ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार नयाँ चुनाव आउन थाल्यो भने, अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। यो चौथो पटक मैले अघि हजुरलाई भनिसकेँ, जस्तै यो चौथो पटकमा पनि अहिले हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ होइन, यसरी योभन्दा पहिले पनि त्यस्तै हेरेर जस्तै मलेसियाको नयाँ सरकार आउने बेलामा अथवा त्यहाँ चुनावी प्रक्रिया शुरू हुने बेला भयो भने, जस्तै नेपालमा पनि केही यस्ता भव्य घटनाहरू भइरहेको बेलामा चाहिँ यस्ता प्रक्रियाहरू आउने गरेका छन्।
1: यो हुन त एक महिना अगाडिको कुरो हो होइन, यो जेएनजी आन्दोलनको बारेमा र सँगसँगै मलेसियामा सरकार परिवर्तन भइसकेपछि भएको कुराहरू पनि यसमा जोडिन्छ। तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलखेल हो भन्ने कुरा गर्नुभएको थियो अलिकति,
0: अनि यो त सरसरी देखिन्छ। जस्तै हामीले मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो होइन, त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राख्यो, त्यो 25 चाहिँ त्यो मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 संस्था मात्र क्यापिटल छ भन्ने कुरा त उसलाई थाहा हुँदैन नि त। र नेपाल सरकारले पनि के बुझ्नुपर्छ भन्दा हामीले पनि के बुझ्नु पर्यो, नेपाल सरकारले हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि हामीले त नेपाल सरकारले जुन जुन देशमा श्रमिक पठाउनु पाउनुपर्छ भनेर चाहिँ संस्था पठाउनु पाउनुपर्छ भनेर कानुन लिएका छ, त्यो कानुन लिएको देशमा त स्वेच्छाले स्वविवेकले स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउनु पाउनुपर्छ, कुरा त्यही नै हो। अनि हेर्दाखेरि त कुनै व्यक्ति गएर नेपालका केही सीमित मेन पावर एजेन्सी र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न कुनै एउटा सीमित व्यक्ति त्यो FWCMSको चाहिँ जुन सञ्चालक हुनुहुन्छ त्यो व्यक्तिको मिलेभित्र पनि ल्याएको कुरा प्रश्न देखिन्छ, कुरा त्यही नै हो।
1: त्यो 25 जति पनि मेन पावर कम्पनी यसमा आबद्ध भएको देखियो, संघ अन्तर्गतको हो कि बाहिरको?
0: अनि हाम्रो त सम्पूर्ण यी व्यवसायजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थासँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने हटाउने हामीलाई त्यो अधिकार छ। त्यो आइसकेपछि हामीले उहाँहरूलाई स्पष्टीकरण सोधेका छौँ र केही व्यक्तिलाई हामीले कारवाही पनि गरिसकेका छौँ। र यो सरस्वती हेर्दाखेरि के पनि बुझ्नुपर्छ भन्दा FWCMSको के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा, किनभने जो व्यक्तिहरू 25 कुनै व्यक्ति त आजसम्म मलेसिया नै श्रमिक पठाउनु भएको छैन, कुनै कुनै संस्थाहरू त त्यो लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन भनेपछि यस्ता देखिँदाखेरि के सरस्वती देखिन्छ भने त्यहाँ काहीँनिर चाहिँ बढी आर्थिक खेल भयो कि आर्थिक चलखेल भयो कि अनि एकाधिकार गर्न खोज्दाखेरि काहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ, यसलाई सरकारले अनुसन्धान गर्दैछ।
1: यो आपत्तिको विषयमा कुराकानी गर्दाखेरि स्वतन्त्र रूपमा सबैले बराबरी एक समान तरिकाले काम गर्नु पाउनुपर्छ भन्ने तपाईँले बताइसक्नु भएको छ, आर्थिक खेलबाट पनि हुन सक्ला भन्ने कुरा पनि अलिकति आशंका आयो, त्यो मात्रै आपत्तिको विषय हो कि अरू पनि छ?
0: होइन, हामीले त भनिसक्यौँ नि, हामीले नेपाल सरकारसँग लाइसेन्स लिँदाखेरि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको नै हिसाबले नेपाल सरकारले हामीलाई दिएका हो। त्यही कारणले गर्दाखेरि कुनै पनि पेसा व्यवसायमा कुनै पनि ठाउँमा एकाधिकार हुनुहुँदैन, यो त संविधान, हाम्रो देशको संविधान, हाम्रो देशको कानून, हाम्रो देशको स्वाभिमान पनि होला नि। स्वाभिमानभन्दा माथि रहेर कुनै एउटा व्यक्तिले मलेसियाको कुनै एउटा व्यक्तिले आएर देशको कानूनभन्दा माथि रहेर म देशको तिम्रो देशको कानून मान्दैन, तिम्रो देशको स्वाभिमान मान्दैन, संविधान मान्दैन भनेर चाहिँ लिएका कुरामा आपत्ति हो। हामीले सम्पूर्ण व्यवसायले समान तरिकाले समान हिसाबले वैदेशिक रोजगारमा श्रमिक पठाउनु पाउनुपर्छ, हाम्रो त्यही मात्रै आपत्ति हो र हाम्रो उद्देश्य पनि त्यही हो र हाम्रो माग पनि त्यही हो।
1: यो अर्को प्रसङ्गमा जाँदाखेरि जुन सुरुमा चाहिँ 25 कम्पनी मात्र छनौट भएको कुराहरू आयो र त्यसपछि चाहिँ अहिले जुन 250 एजेन्टको विरोधमा चाहिँ के फरक छ यो दुईटामा?
0: होइन, यो त सरस्वती हेर्दा के देखिन्छ, त्यो 225 संस्थाले ती 250 संस्थाले 250 संस्थालाई मोहराको रूपमा प्रयोग गरेका हुन् होइन, त्यो 25 संस्थाका सब एजेन्टका रूपमा आएका कुराहरू हुन् होइन। केही 250 त आफू अलिकति यो 25 जुन FWCMSमा पढ्नुभयो त्यहाँ आफू अलिकति बोल्यो हुन जस्तो देखेर होइन, र व्यवसायका व्यवसाय बीचमा चाहिँ एकता भङ्ग गर्नेको हिसाबले लिएर उहाँले अन्धाधुन्धा राख्नु भएको छ। धेरै साथीभाइहरूसँग जुन व्यवसायजीहरूसँग हामी 250 व्यवसायजीको स्पष्टीकरण सोधेका पनि छौँ, उहाँले प्रतिबद्धता पनि दिनुभएको छ, होइन, केही व्यक्तिहरूलाई चाहिँ प्रयोगको रूपमा चाहिँ त्यहाँ राखेका छ। र 250 व्यवसायजीहरूले के बुझ्नु जरुरी छ भन्दाखेरि त्यो FWCMS को पोर्टलमा उताको कम्पनीले राखेको होइन, यी 25 व्यक्तिले चाहिँ उनीहरूसँग युजर आइडी र पासवर्ड आफूसँग छ, उनीहरू कुनै पनि बेला हटाउन सक्छन्, कुनै पनि बेला राख्न सक्छन्। र त्यो अहिले सरसरी देखिँदाखेरि यसमा धेरैजना व्यवसायहरू निर्दोष देखिनु भएको छ, त्यसको अनुसन्धान गरिसकेको व्यवसाय सङ्घले पनि गर्दैछ, सरकारले पनि उहाँहरूलाई 250 स्पष्टीकरण सोधिसकेको छ। अब यसमा गर्नुपर्ने कुराहरू, अगाडि बढाउनु पर्ने कुराहरू सरकारले पनि त्यसको अनुसन्धान गर्ला, अनुगमन गर्ला, र हामीले पनि बुझेका छौँ, निर्दोष साथीभाइहरूलाई बचाउँछौँ। तर सरसर्दी हेर्दाखेरि त्यो 25 संस्थाले यो 250 चाहिँ मोहराको रूपमा प्रयोग गरेको चाहिँ आफू अलिकति बलियो हुनलाई चाहिँ देखाएको कुरा मात्रै हो।
1: यसको ठोस आधार छ त हरि सर?
0: यसको ठोस आधार त सरसर्दै देखिन्छ नि, उनीहरूले त्यो सुरुवातमा जुन 250 नाम लिएपछि पनि बीचमा चाहिँ तल माथि पार्ने, नामहरू चेन्ज गर्ने, परिवर्तन गर्ने देखिराख्दाखेरि चाहिँ जसले विरोध गरिराखेको छ होइन, अन्धाधुन्धा रूपमा राखिदिनु हो, त्यसको विरोध गरिराख्नु भएको छ, त्यसले गर्दाखेरि पनि त्यहाँ सरसर्दै देखिन्छ। र दोस्रो कुरो, मैले अघि नै पनि हजुरलाई उद्घोषण गरिसकेँ, यो 25 चाहिँ त्यो FWCMS को जुन सञ्चालक अमिन भन्ने हुनुहुन्छ, त्यो अमिनले चाहिँ उहाँहरूलाई चाहिँ युजर आइडी पासवर्ड दिइसकेपछि उहाँहरूले यहाँबाट प्रयोग गर्नु, त्यो FWCMS संस्थाको पोर्टलमा उहाँहरू चाहिँ आफै परेको होइन, FWCMS को संस्थाले राखेको होइन, त्यो चाहिँ यहाँका 25 संस्थाले आफ्नो मनमाने हिसाबले राखेको कुराहरू।
1: अमिन भनेको चाहिँ बङ्गलादेशी नागरिक,
0: यो एउटा बङ्गलादेशको नागरिक हुनुहुन्छ र अहिले FWCMS को सञ्चालक पनि उहाँ हुनुहुन्छ। उहाँले केही वर्ष पहिले बङ्गलादेशमा एक खालको सिन्डिकेट पनि लगाउनु भएको थियो, त्यो सिन्डिकेट लगाइसकेपछि त्यहाँ एउटा जेनजी मुभमेन्ट भयो, जस्तै नेपालमा जे मुभमेन्ट भयो त्यस्तै बङ्गलादेशमा जेनजी मुभमेन्ट भएपछि उहाँलाई देशबाट लखटियो, उहाँ अहिले बङ्गलादेश जान सक्नुहुन्न। र त्यसपछि त्यसमा संलग्न भएका 25 संस्था, हामीले एउटा के पनि सिनारी के पनि हेर्नुपर्छ भने बङ्गलादेशमा यही नजिक स्थापित भएको थियो, जसले गर्दा त्यहाँ सञ्चालनमा आएका 25 संस्थाहरू जेनजी मुभमेन्टपछि भाग्नुभयो, होइन, उहाँहरूलाई चाहिँ भ्रष्टाचारको मुद्दा लाग्यो, त्यहाँको त्यो सञ्चालक जुन अमिन हुन्थ्यो त्यहाँ अमिन भाग्नुभयो, कारण कालोबजारी धेरै भयो, एकाधिकार भएपछि खुम्चिसकेपछि त के सीमित व्यक्तिको मनोपोली भयो, गर्दाखेरि जाने सर्मीलाई आर्थिक भार भयो, त्यसपछि जेनजी मुभमेन्ट भइसकेपछि त्यहाँ त्यो सञ्चालन गर्ने 25 एजेन्सी र त्यसको ओनर जो हुनुहुन्छ उहाँहरू अहिले पनि त्यो देश छोडेर भाग्नु भएको छ, उहाँहरूको भ्रष्टाचारको मुद्दा लागेको छ, उहाँहरू त्यो देशमा फर्किन सक्नुहुन्न भन्दा त्यहाँको एउटा नजिर पनि नेपालमा त्यो स्थापित हुनसक्यो भने हामीलाई डर हो, किनभने जाने श्रमिकलाई अत्याधिक आर्थिक भार पर्छ, होइन, त्यही कारणले गर्दा यो मोनोपोली कुनै पनि यो कानूनभन्दा माथि रहेको, कानूनको विरुद्धमा रहेको कुरा गर्ने गर्दाखेरि हामी यसको जहिले पनि विरोध गर्छौँ र समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने नै हो।
1: त्यो 25 र 250 जति पनि कम्पनीहरू हुनुहुन्छ, उहाँहरूको छनौट प्रक्रिया पारदर्शी केही प्रक्रियागत तरिकाले भएको हो कि?
0: पहिलो कुरा, त्यो 25 संस्था छ जो आजसम्म मलेसिया नै पठाउनु भएको छैन, 25 मध्येमा धेरै जसोले मलेसिया पठाउनु पनि भएको छैन, मलेसिया टेक्नु पनि भएको छैन, मलेसियाको बजार कस्तो छ भन्ने कुराहरू बुझ्नु पनि भएको छैन, त्यहाँ श्रमहरू कसरी जान्छन् भन्ने कुराहरू बुझ्नु भएको छैन, र केही व्यक्तिहरूले आफू पछाडि बसेर दोस्रो संस्था दर्ता गरे पनि बस्नु भएको छ केही व्यक्तिहरू, त्यो पनि देखिन्छ 25 संस्थामा, होइन। अनि सरसरी हेर्दाखेरि अर्को कुरा के पनि देखिन्छ, जो चाहिँ पूर्ण इथिकल रूपमा चाहिँ इम्प्लोयमेन्ट पे मोडेलमा श्रमिकहरू पठाइरहनु भएको मेन पावर एजेन्सी, ती मेन पावर एजेन्सी पनि त्यो बाहिर छन् त 25 संस्थामा बाहिर। र 250 कुरा मैले अघि तपाईँलाई उद्घोषण गरिसकेँ, यी 25 संस्थालाई सरकारले निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढिसकेपछि अलिकति व्यवसायका बीचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले, होइन, व्यवसाय भङ्ग गर्ने हिसाबले र आफू अलिकति बलियो भइन्छ कि भन्ने हिसाबले चाहिँ त्यहाँ केही व्यक्तिहरूलाई प्रयोग गरेर 250 बनाएको दिएको छ, तर त्यहाँ कुनै मापदण्ड छैन, मैले हजुरलाई अघि पनि उद्घोषण गरिसकेँ, किनकि नेपाल सरकारले लाइसेन्स दिँदाखेरि सम्पूर्ण व्यवसायले समान तरिकाले स्वतन्त्र तरिकाले नेपाल सरकारले मान्यता प्राप्त दिएको देशमा श्रमिक पठाउन पाउने अधिकार सुनिश्चित गरेको छ, देख्दाखेरि यी 25 व्यवसायीजीले चाहिँ यो यो यो पेसालाई अस्तव्यस्त बनाउनको लागि, व्यवसायको बीचमा एकता भङ्ग गर्नको लागि केही 250 व्यवसायहरूको नाम राख्नु भएको छ, त्यसमा धेरैजसो निर्देशन त्यसको अनुसन्धान गर्दैछ, सरकार अनुसन्धान गर्दैछ र हामी पनि यो व्यवसाय सङ्घ पनि यसको अनुसन्धान गर्दैछौँ।
1: यो झन्डै 1 जति भयो यो विवाद सृजना भएको, यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
0: अनि यो यो बीचमा त श्रमिकहरू गइराख्नु भएको छ, जो पहिले जसरी हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यौँ त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्, पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, जो 250 + 25 संस्थाबाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ, त्यो पुरानै तरिकाबाट पुरानै प्रक्रियाबाट गइराख्नु भएको छ, तर अब चाहिँ सरकारले अनुसन्धानको दायरामा तानेको छ 275 संस्था, 25 मेन संस्था, 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ यसमा चाहिँ। तर अरू संस्था त्यो बाहेक त बाहिर 800 संस्था छ नि, त्यो 800 संस्थाले पठाइराख्नु भएको छ।
1: जुन अहिलेको विवाद छ यसलाई अलिकति सरकारले पनि कसरी समाधान गर्न सकिन्छ अथवा के हो वास्तविकता भन्ने कुराहरू पनि, कस्तो खालको इन्भेस्टिगेसन नतिजा निकाल्छ भन्ने कुराहरू पनि आइरहेको छ। अहिलेसम्मको अवस्था हेर्दाखेरि सरकारको उपलब्धि चाहिँ कस्तो देखिन्छ यसमा?
0: यो त कानूनका प्रक्रियाका कुराहरू हुन्। कानूनको प्रक्रिया एउटा निचोड मामलाको समय पनि लाग्छ र कूटनीतिक पहलबाट नै समस्याको समाधान गर्ने हो। सरकारले निरन्तर रूपमा, किनभने यो त सुशासनको सरकार हो, सुशासनको नारा लिएर आएको सरकारले यस्ता एकाधिकार, यस्ता मोनोपोली, यस्ता सिन्डिकेटमा पक्कै समर्थन गर्दैन। हामीले पार्टी सभापतिलाई पनि भेटेका छौँ, पार्टी सभापतिले पनि स्पष्ट रूपमा भन्नुभएको छ कि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ। हामी कुनै पनि हालतमा कूटनीतिक पलबाट यसको समाधान गर्छौँ भन्नुभएको छ। मन्त्रीज्यूले हामीलाई चाहिँ अत्यन्त साथ र समर्थन दिनुभएको छ। कुनै पनि हालतमा हामी सिन्डिकेट मान्ने हुँदैन र सिन्डिकेट नेपालमा आजसम्मको कानूनमा नलेखेका कुराहरू हामीलाई मान्ने हुँदैन र कूटनीतिक नोटबाट हामी यसलाई समाधान गर्छौँ भन्नुभएको छ। दुईपटक एमबिसीको एम्बेसडरलाई बोलाएर उहाँहरू छलफल पनि गरिसक्नु भएको छ, दुईपटक कूटनीतिक नोट पनि पठाइसक्नु भएको छ। यसको निष्कर्ष निक्लिन्छ र दुई देश बीचको सम्बन्ध जहाँसम्म लाग्छ हिजो जस्तो सम्बन्ध थियो आज पनि त्यही सम्बन्ध रहन्छ, किनभने यसमा मलेसिया सरकार पनि चनाएको हुनुपर्छ। किनभने भोलि यो कुरा त समाजमा गयो भने, विभिन्न देशहरूमा फैलियो भने, त्यो मलेसिया सरकारको जुन इज्जत प्रतिष्ठा छ अथवा त्यहाँको पनि एउटा कानून होला, संविधान होला, देशका विभिन्न किसिमका इज्जत र प्रतिष्ठासँग जोडिएका कुराहरू रहला, भोलि यी इन्टरनेसनल मिडियाहरूले पनि अलिक कभर गरिरहेको छ, यसले गर्दा देशको आफ्नो इज्जत र प्रतिष्ठाको कारणले गर्दा पनि यसले सकारात्मक रोल खेल्नेछ पक्कै पनि। हिजो हामी जसरी श्रमिकहरू पठाइरहेका थियौँ, श्रमिक नेपालबाट जसरी गइराख्नु भएको थियो, वास्तवमा भन्यो भने त मलेसियाले नेपालीहरूलाई चाहिँ पहिलो रोजाइमा रोज्छ श्रमिकका रूपमा, भनेपछि त्यही कारणले गर्दाखेरि पनि यसले भोलि आफ्नै सरकारमा पनि विभिन्न प्रक्रियाहरू अगाडि आउने होइन, र सरकारको देशको पनि आफ्नो मैले अघि तपाईँ इज्जत र प्रतिष्ठासँग जोडिएको कुरा कारणले गर्दाखेरि जति सक्दो चाँडो हामी एकदम के कुरामा ढोको छौँ भन्दाखेरि, मलेसिया सरकारले हामी सम्पूर्ण व्यवसायजीवहरूलाई समान तरिकाले व्यवसाय गर्ने खालको वातावरण सिर्जना गर्छ र नेपाल सरकारबाट जे खालको कूटनीतिक नोट जान्छ त्यसलाई सकारात्मक रूपमा लिनुहुन्छ जस्तो मलाई लाग्छ।
1: त्यो कूटनीतिक नोट मात्रै पठाएर समस्या समाधान हुन्छ कि? किनभने यसअघिका जति पनि समस्याहरू थिए, यतापट्टि विभागले अथवा मन्त्रालयले पनि त्यस्ता गतिविधिहरू गरेका थिए, तपाईँको यो मध्य पूर्वको युद्धको बेलामा पनि त्यस्ता खालका गतिविधिहरू भएका थिए, यतापट्टिबाट नियोगहरूमा पनि समन्वय भइरहेको छ भन्ने, तर वास्तविकता नदेखिने त्यो चाहिँ एकदम ठूलो समस्याको रूपमा देखिएको थियो। कूटनीतिक नोट चाहिँ पठाइरहेको छ, अब तपाईँहरूले अध्यक्ष रविजीसँग होला पक्कै पनि होइन, उहाँसँग भेट्यो, श्रम मन्त्रीसँग भेट्यो भन्ने कुरा पनि गर्नुभयो, भेटेर र तपाईँको कुराकानी गरेर अथवा नोट मात्रै पठाएर त समाधान हुँदैन होला नि?
0: यसलाई यसरी पनि लिनुपर्छ, मैले अघि पनि तपाईँलाई उद्घोषण गरिसकेँ। अब अहिले हाम्रो उसमा मलेसिया जो नेपाली राजदूतावास छ त्यहाँ चाहिँ हाम्रो एम्बेसेडर हुनुहुन्थेन, राजदूत हुनुहुन्थेन, नियुक्ति पनि गरिसक्नु भएको छ, अब चाँडै जानुहुन्छ र उहाँहरूले चाहिँ यो पहल पनि गर्नुहुन्छ र यताबाट जोइन्ट टेक्निकल मिटिङ पनि चाँडै आयोजना गर्दै हुनुहुन्छ। त्यो जोइन्ट टेक्निकल मिटिङ गरिसकेपछि कूटनीतिक नोट पठाइ पनि सक्नु भएको छ र जोइन्ट टेक्निकल मिटिङ राखिसकेपछि त्यसपछि हामी सम्पूर्ण कुराहरू, नेपालको कानून अथवा नेपालका हरेक कुराहरू, कसरी यी कुराहरू आए भन्ने कुराहरू अगाडि राख्छौँ। र हामीले अलिकति बुझ्नुपर्ने कुरा के भन्दाखेरि, यसको एउटा प्रक्रिया चाहिँ लामो हुन्छ, अलिकति समय लाग्छ, त्यसको नतिजा राम्रो आउँछ। कूटनीतिक दुईपटक पठाइसक्नु भएको कारणले गर्दाखेरि अब राजदूत गइसक्नु भयो भने चाँडो, त्यस्तो चाँडो पठाउँदै हुनुहुन्छ, जानुभयो भने यसलाई समस्याको समाधान लाग्छ र बीचमा यो जोइन्ट टेक्निकल मिटिङ पनि राख्दै हुनुहुन्छ र त्यसपछि अझ बढी प्रभावकारी हुन्छ यसले चाहिँ।
1: यो सिन्डिकेट भन्नुभयो नि तपाईँले, सिन्डिकेट सफल भयो भने के हुन्छ?
0: यो त देशको कानून, देशको संविधानलाई नै नटेरेर अथवा नमानेर नेपाल सरकारले यसलाई स्वीकार गर्छ भन्ने मलाई लाग्दैन, किनभने मान्नु पनि हुँदैन। किनभने हामीले आफ्नो, हामी होला, हामी देश भलै सानो होला, तर हाम्रो त आफ्नो स्वाभिमान त छ नि त। कुनै एउटा देशले तेरो देशको कानून मान्दैन, तेरो म 25 वटा स्वस्थ छ मात्र लिन्छु भन्ने खालको प्रक्रिया अगाडि बढायो भने, बरु उक्त डिस्टेन्समा हामी श्रमिक नपठाउन होइन। त्यस्ता अरू देशहरू अघि सुरुमा तपाईँले खोज्नु भएको थियो, हामीले युरोप, अमेरिका जस्तो युरोप अनि त्यसपछि बाल्कन कन्ट्रीहरू, त्यसमा सेन्जेन कन्ट्रीहरू, अनि जस्तै कोरियाहरू, इजरायलहरू होइन, विभिन्न जापानहरू, विभिन्न देशहरू छन्, त्यो देशहरूमा श्रमिक पठाउन अगाडि बढाउँ, नयाँ सर्व गन्तव्य मुलुकहरू खोजौँ जहाँ नेपाली मुलुक नेपाली जानु भएको छ होइन। एउटा चाहिँ संस्थागत नगर व्यक्तिगत जाँदा जुन किसिमका बीचमा कालोबजारी भएका छ, जो विकृति भएका छ, त्यसको लागि पनि हामीले घचाइरहेका छौँ। अस्ति मात्रै श्रीमान सचिवलाई हामीले नयाँ 63 वटा गन्तव्य मुलुकमा चाहिँ संस्थागत हिसाबले श्रमिक पठाउने भनेर एउटा ध्यानाकर्षण पनि गराइसकेका छौँ। त्यही कारणले गर्दा मेरो एउटा कुरा कहाँ रहन्छ भने, नेपाल सरकारको जे कानून छ, जे संविधान छ, जे स्वाभिमान छ, त्यो स्वाभिमानमा अडिग रहेर, अटल रहेर मात्र यो अगाडि बढ्नुपर्छ। सिन्डिकेट कुनै पनि हालतमा मान्ने हुँदैन, मान्नु हुँदैन, नेपाल सरकारको आफ्नो इतिहासका कुरा पनि छ, राष्ट्रियताका कुराहरू छ, स्वाभिमानका कुरा छ। त्यही कारणले सिन्डिकेट कुनै पनि हालमा लागू हुँदैन, लागू आजको दिनसम्म भएको पनि छैन। त्यही कारण यो सुशासनको नारा लिएको सरकारले यो जसरी हुन्छ एकाधिकार यो मनोपोली हटाउनुपर्छ।
1: यो जुन एउटा एक प्रकारको द्वन्द अथवा विवाद छ, मेन पावर हामी व्यवसाय भनौँ, मेन पावर व्यवसाय र सँगसँगै जुन 2500 कम्पनीहरूको बीच, यसले गर्दाखेरि आम श्रमिकहरू कुनै पनि समस्यामा पर्नु भएको छैन होइन त अहिलेसम्म?
0: अहिले सब पर्नु भएको छैन, जति रिक्वायरमेन्ट आउनु पर्ने आइराखेको छ र जानेहरू गइराख्नु भएको छ होइन। र अब सरकारले, मलेसिया सरकारले बुझ्नु पनि प्रक्रिया कुरा के हुन्छ, नेपाल सरकारले 250 संस्थालाई इन्भेस्टिगेसनमा तानेको छ, 25 संस्थाको चाहिँ रोकेको छ होइन, 250 संस्थालाई चाहिँ अहिले पूर्वका जुन प्रक्रियाहरू रोकेको छ। सँगसँगै मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभलहरू सुरु भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन। र अहिले चाहिँ यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन, जाने श्रमिकहरू गइराख्नु भएको छ। जुन पुरानो मिडिया मेथड छ, जुन प्रक्रिया छ, त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि, यसलाई मैले अघि नै भनिसकेँ, दुई देश बीच मिटिङ राखेर हुन्छ कि कुटनीतिक पहल गरेर हुन्छ कि, यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ। र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
1: हरि सर, यो जुन 25 र 250 संस्था भन्नुभयो नि, यदि 700 सिन्डिकेट उहाँहरूले सृजना गर्न खोज्नु भयो भने उहाँहरूलाई चाहिँ किन बन्द नगर्नु भएको छ?
0: होइन, उहाँहरूको त बन्द छ त
1: सबै छ।
0: उहाँहरूको त जस्तै 25 संस्था त इन्भेस्टिगेसनमै गइसक्नु भएको छ, नेपाल सरकारले अनुसन्धान गर्दैछ। किनभने अब देशको कानूनभन्दा फरक रहेर, देशको कानूनभन्दा माथि रहेर, देशको कानूनको विरुद्ध रहेर गर्नु भने त त्यो कानूनको विरुद्धै कुरा हो, कानूनको विपरीत कुरा भएपछि कानूनले गर्नुपर्ने प्रक्रिया त अगाडि बढ्छ। उहाँ 25 संस्था, 25 संस्थाको त टोटली पूर्वहरू बन्द नै छ, उहाँहरूले श्रमिक पठाउने पाउनु हुँदैन, किनभने उहाँ सरकारको देशको कानूनभन्दा फरक रहेर काम गरिराख्नु भएको छ। उहाँहरूको त धेरै पनि भइसक्यो, र पछिल्लो समयमा 250 संस्थाको पनि पूर्व चाहिँ मलेसियाको मात्रै, मलेसियाको चाहिँ अरू कन्ट्रीको होइन, मलेसियाको पूर्व उहाँहरू 250 पनि सरकारले इन्भेस्टिगेसन गर्दा गर्दै कहाँनिर संलग्न हुनुभएको, सरकारको अधिकारको कुरा होइन, र कानूनभन्दा फरक रहेर कानूनलाई नमानेर गरेको प्रक्रियाको कुराहरू त सरकारले इन्भेस्टिगेसन गर्छ, र त्यहाँ कहीँ अनुसन्धान गर्दाखेरि निर्दोष हुनुहुन्छ भने हामीले उहाँहरूलाई संरक्षण पनि गर्छौँ। हाम्रा सदस्य संस्थाहरू हुनुहुन्छ उहाँहरू होइन, तर उहाँ 250 संस्थालाई जसरी अस्ति नाम आइसकेपछि अहिले चाहिँ उहाँहरूले त्यो श्रमिक पठाउनलाई मलेसिया देशमा त्यो गन्तव्यमूलकमा श्रमिक पठाउनलाई चाहिँ उहाँहरूको पूर्वको जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया चाहिँ उहाँहरूको बन्द छ।
1: त्यो यो गलत कानून विपरीत कामहरूमा पनि संलग्न त छैन भन्ने कुराको तपाईँलाई त्यो जिकिर गर्दाखेरि अहिलेसम्मको इतिहास हेर्दाखेरि त्यस्तोमा संलग्न भएको देखिएका छन् ती संस्थाहरू?
0: होइन, आजसम्म त्यस्तो संस्थाहरू देखेन। यो एकाधिकारमा मैले अघि तपाईँलाई भनिसकेँ, जस्तै नेपाल सरकारले लाइसेन्स दिइसकेपछि समान्तरकाले श्रमिक पठाउनु पाउनुपर्छ, त्यो श्रमिक चाहिँ नेपाल सरकारको कानूनमा रहेर हामीले श्रमिकहरू पठाइरहेका छौँ। र आजसम्म ती संस्थाहरू, आज त्यो 250 संस्था चाहिँ त्यो एक खालको एकाधिकारमा चाहिँ लाग्नु भएको छैन, तर अहिले चाहिँ नामै पहिले प्रयास भयो होला, पहिले प्रयास भएको थियो होला, केही थियो होला, त्यो आफ्नो फरक पाटो, तर अहिले चाहिँ नामै सम्प्रेषण आइसकेपछि, नामै आइसकेपछि यसलाई त पक्कै गलत मान्नु पर्यो। त्यही कारण आजभन्दा पहिले उहाँहरूको त्यो नाम सम्प्रेषण थिएन, अथवा त्यहाँ आएको थिएन, तर अहिले चाहिँ यी 275 संस्थाको चाहिँ नाम आइसकेपछि उहाँहरू कानुनी प्रक्रियामा चाहिँ सरकारले सोध्ने अथवा के अरे स्पष्टीकरण लिने चाहिँ सरकारको अधिकार कुरा हो, उहाँको क्षेत्र अधिकारभित्र कुरा हो, उहाँहरूले त्यसलाई लिनुहुन्छ।
1: कार्यक्रम देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा,
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्क सँग
2: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी।
2: हजुर सर, यो बेला बेला तपाईँको यो मलेसियासँगको यो शून्य लागत सम्झौताको बारेमा पनि अलिकति चर्चा परिचर्चा भइरहेको हुन्छ। 2075 सालमा भएको जुन यो शून्य लागतको जुन कुराहरू छ, यो चाहिँ के हो खासमा?
3: होइन, त्यो बेलामा एउटा श्रम सम्झौता भएकै हो र त्यसलाई आधार मानेर धेरै कम्पनीहरूले चाहिँ इम्प्लोइमेन्ट पे मेडलमा लानु पनि भएको, श्रमिकहरू गई पनि राख्नु भएको थियो। पछिल्लो समयमा हामीले भन्यौँ, जब 2072 सालमा फ्री भिजा फ्री टिकटको एउटा देखिदारी लोकप्रिय, तर त्यसले चाहिँ व्यवसायमा चाहिँ अथवा त्यो बजारमा चाहिँ त्यसले कालोबजारी गरायो। त्यो फ्री भिजा फ्री टिकट आएपछि अलि धेरै विकृति भयो र सँगसँगै अहिले हामी निर्वाचित भएर आइसकेपछि यो फ्री भिजा फ्री टिकटको जुन प्रक्रिया छ यसलाई पुनरावरण गरौँ र जाने श्रमिकले निश्चित रूपमा एउटा लागत तोकेर श्रमिक पठाउन पाऊँ भन्ने हिसाबले पनि हामीले निर्वाचित भएर आइसकेपछि त्यो कामहरू गरेका छौँ। झन्डै 90% कामहरू कम्प्लिट पनि भएको थियो, तर बीचमा यी विभिन्न किसिमका क्रियाकलापले गर्दाखेरि फेरि त्यसलाई निरन्तर दिन सकेको छैन। तर अहिले त्यो कानून संशोधन भएर, त्यो एन संशोधन भएर 90% कानून मन्त्रालयमा छ र अब आउने दिनमा हजुरले जुन कुरा निकाल्नुभयो, जाने श्रमिकले एउटा निश्चित लागत तिरेर विदेश जानुपर्छ र यो बजारमा जे कालोबजारी छ, जे भाष्य प्रयोग भएको छ र यो भाष्यलाई पनि हामी परिवर्तन गरेर यो पेसालाई स्थापित पेसा बनाउन चाहिँ हामी लागेका छौँ।
2: जस्तै कस्तो खालको कालोबजारी, त्यो पनि बुझाइदिनु।
3: कालोबजारी देख्नु, जब एउटा तपाईँले गरेको व्यापारको मूल्य तोकिँदैन नि, मूल्य तोकिँदैन नि, तिनीहरू त्यहाँ त अमूल्य जिरो कस्टमा पठाउन सक्ने कन्डिसन छैन भनेर हामी 2072 साल त भन्दै आएका हौँ। फ्री भिजा फ्री टिकटमा सम्भावना छैन, एउटा हामी चाहिँ के अरे रोजगार दिने रोजगारदाता कम्पनीमा चाहिँ एउटा मेन पावर एजेन्सी गएर मार्केटिङ गर्नुपर्ने, हिँड्नुपर्ने, जानुपर्ने, विभिन्न मागपत्रहरू लिएर आउनुपर्ने कन्डिसनमा हाम्रा पनि केही खर्चहरू छन्। त्यो खर्च अनुसारको चाहिँ हामीले चाहिँ जे सरकारले तोकेको छ त्यो तोकेको पैसामा अथवा मूल्यमा हामी पठाउन सक्दैनौँ भनेका थियौँ। त्यसले गर्दाखेरि त्यहाँ बजारमा त्यो मूल्य नतोकिँदाखेरि कालोबजारी भएको थियो, तर त्यसलाई चाहिँ कालोबजारी त्यहाँ कहीँ आर्थिक लेनदेनमा केही तलमाथि भएको थियो होला, त्यो कुरालाई परिमार्जित गर्नलाई चाहिँ हामी यसलाई चाहिँ व्यवस्थित गर्दैछौँ र व्यवस्थितको प्रक्रियामा छ। यो सुशासनको नारा लिएको सरकारले हामीलाई समर्थन गर्नुहुन्छ र धेरै अगाडि पनि बढिसकेको छ। जाने श्रमिकलाई अब निश्चित लागत दिएर वित्तीय संस्थाबाट हामी श्रमिकहरू पठाउँछौँ र यो पेसालाई पुस्ता हस्तान्तरणको पेसा बनाउनमा चाहिँ हामी अगाडि बढेका छौँ।
2: यो शून्य लागतलाई चाहिँ फेरि मलेसिया सरकारले नेपालसँग मात्रै गरेको हो यो सम्झौता भन्ने कुराहरू पनि सुनिन्छ, एक तरिकाबाट अलिकति प्राथमिकता दिएको भन्ने कुराहरू पनि आउँछ नि।
3: अनि यो तपाईँले राखेको एकदम क्वेसन ठिक पनि हो, किनभने हामी जस्तै अरू गन्तव्य मुलुकहरू पनि छन् के होइन, किनभने होला रोजगारीको सबैभन्दा आकर्षकको मुलुक चाहिँ नेपाल होला, त म नेपालबाट मलेसिया धेरै जानुहुन्छ होला, तर अरू देशहरू पनि आउनुहुन्छ। हामीले बार बार भनेकै थियो, अरू देशको हामी यति सार कन्ट्रीसँग नै श्रमिक पठाउनलाई कम्पिटिसन गर्ने हो अथवा मागपत्र उहाँहरूसँगै ल्याउने हो, अरू देशका श्रमिकहरू कसरी गरिराख्नु भएको छ र हामीले त्यसरी पठाउनुपर्छ, यदि त्यो भएन भने रोजगारी गुम्ने सम्भावना हुन्छ भनेर सरकारलाई घचघाइरहेका थियौँ। अहिले चाहिँ केही कुराहरू चाहिँ अगाडि बढेका छन्। र अर्को कुरा बुझ्ने जरुरी के पनि भन्दाखेरि, मलेसियाको सरकारले पनि, मलेसियाको आफ्नो सरकारले पनि त्यहाँ पनि लोकल एजेन्सीहरू हुन्छ कि, कुनै पनि कम्पनीले नेपालसँग डाइरेक्ट मेन पावर एजेन्सीसँग श्रमिकहरू लग्दैन कि, भनेपछि त्यहाँको सरकारले त्यहाँको लोकल एजेन्सीहरूलाई प्रमोट गरेर देखिन्छ। तर हाम्रो चाहिँ फेरि के छन्, केही नेताहरूले आफ्नो त्यो भोट ब्याङ्केटको लागि बटुल्नको लागि लिएको अलोकप्रिय नारा हो कि वास्तवमा भनिदिनु, यो देख्दा फेरि भिजा फ्री टिकट होइन, तर उहाँहरूले नेपाल सरकारको मेन पावर एजेन्सी कमसेकम एउटा नीति, स्पष्ट नीति भयो भने यो खालको समस्या हुने थिएन नि। उहाँहरूले चाहिँ अनुसन्धान नगरेर अथवा त्यसको अध्ययनै नगरेर एउटा चाहिँ हचुवाको वर्ग भन्छ, अझ हचुवाको वर्ग लिएको एउटा चाहिँ नाराले गर्दा रोजगारी गुमियो, हामी बीचमा चाहिँ हामी व्यवसायीलाई चाहिँ सरकारलाई यत्रो ट्याक्स तिरेका छौँ, यति धेरै आन्तरिक रूपमा रोजगारी दिएका छौँ होइन, रोजगारी खोजेर विदेशमा दिएका छौँ र हामीलाई चाहिँ गलत भाष्य प्रयोग गरिरहेका छौँ, त्यो प्रयोग भइरहेको छ समाजमा। त्यो कारण यी सबै कुराहरू हटाउन लागि पनि अलिकति सरकारले अध्ययन गर्नुपर्ने देखिन्छ र हाम्रा छिमेकी मुलुकहरूले कसरी श्रमिकहरू पठाइरहेका छन् त्यो पनि गर्नु पर्यो र मलेसिया सरकारले त्यहाँको लोकल एजेन्सीलाई प्रमोट गर्छ र त्यसलाई समर्थन गर्छ, त्यहाँ भनौँ न सहयोग दिइरहेका छ, कानूनमा चाहिँ यसरी चलाउनु भन्ने कुरा दिइरहेको छ भने त्यो कुरा चाहिँ नेपाल सरकार बारेमा बुझ्नुपर्छ, बरु त्यसलाई एउटा स्पष्ट लागत तोकिएर जाने श्रमिकलाई पनि आर्थिक भार नपर्ने गरी पठाउनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ र केही समयमा चाहिँ यो कानुन संशोधन भएर आउँदैछ, त्यसपछि यो पेसा अनि जाने श्रमिकलाई पनि धेरै राम्रो हुनेछ, एउटा निश्चित लागत तोकेर जान पाउनुहुनेछ।
2: यो यसमै पनि हरिजी जस्तै मलेसियाले अहिले 38,000 श्रमिक मागेको छ भन्ने कुराहरू पनि आएको छ, यो चाहिँ के हो?
3: अहिले श्रमिक र मलेसियाको मैले अघि नै भनिसकेँ, मलेसिया सरकारको त मलेसियामा भएका धेरै कम्पनीको मुख्य रोजाइमा रहेको नेपाली श्रमिकहरू होइन, नेपाली श्रमिक आउने जति एप्रुभल छ त्यो एप्रुभलको 40% त नेपालबाटै लानुहुन्छ होइन, अरू 60% अरू देशबाट 40% जति नेपालबाटै लानुहुन्छ श्रमिकहरू। अब एप्रुभल नयाँ एप्रुभलहरू सुरु हुँदैछ, त्यही एप्रुभलहरू चाहिँ आउने चलखेलमा देख्दाखेरि कहिलेकाहीँ यसो हामीले दुई तारिक पनि हेर्नुपर्छ, नेपालमा चाहिँ एक खालको अस्थिर बनाइदिने होइन, आखिरमा चाहिँ त्यो चाहिँ अमिन त बङ्गलादेशको नागरिक हुनुहुन्छ होला, यो कुरामा हाम्रा कमसेकम सञ्चालकहरू जो एफडब्ल्युसिएमएसमा पर्नु भएको छ यही पनि अर्को चनाएको हुनुपर्थ्यो, अनि यता बिजनेस त अस्थिर बनाएर यताको एप्रुभलहरू अथवा नेपाली श्रमिकहरूको जुन माग थियो त्यो माग त बङ्गलादेशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि अथवा अरू देशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि भन्ने खालको अलिकति शङ्काको घेरा, शङ्काको सुई जता पनि घुम्छ त्यसै गरी त्यता पनि घुमाउनु खोजेको कि भन्ने जस्तो लाग्छ। त्यसले गर्दाखेरि यो बजारलाई अस्थिर गर्दा जुन गराउनु भएको छ, जुन चलखेल भएको छ, यसमा चाहिँ मैले भनेपछि एउटा सिन्डिकेटको चलखेल भयो र अर्को कुरा नबुझेर त्यहाँ जानुभयो अथवा बुझेर जानुभयो अथवा लोभमा परेर जानुभयो अथवा प्रलोभनमा परेर जानुभयो, यसमा चाहिँ उहाँहरूले बुझ्न जरुरी थियो र माग चाहिँ कुनै हालतमा पनि गर्दैन। नेपाल सरकारले मलेसिया सरकारसँग स्पष्ट रूपमा आफ्ना विचारहरू पठाइसकेका छ र मलेसिया सरकारसँग हामीलाई के विश्वास छ भने हामी दुई देश बीचको सम्बन्ध सधैँ प्रकार रहन्छ।
2: यो अलिकति कलिङ भिसाको पनि सन्दर्भ अलिकति प्रष्ट पारिदिनुहोस्।
3: अनि कलिङ भिजा मैले भनिसकेँ नि, अब यो एफडब्ल्युसिएमएसमा जाने कुरा हो, यसमा त एफडब्ल्यु कलिङ भिजा त्यहाँबाट सबमिट भएर आउनलाई त हामीलाई समस्या छैन होइन, मात्रै कुरा के भन्दाखेरि हामीले नेपाल सरकारले 2016-17 भन्दा जसरी अगाडि चाहिँ एफडब्ल्युसिएमएसमा इन्क्लुड भएर मा सबमिट पठाउँथ्यो त्यसरी सबै मेन पावर एजेन्सी समान तरिकाले त्यहाँ इन्क्लुड भएर पठाउनु पायो भने यो कुरामा कहीँ अब्जेक्सनै छैन, समान तरिकाले हामीले मलेसिया पठाउनु पाउनुपर्छ भन्ने मात्रै लडाइ हो। हाम्रो त्यहाँ देशसँगको लडाइ होइन, कसैसँग लडाइ होइन, मात्र त्यो एफडब्ल्युसिएमएसमा जे प्रक्रिया आयो अहिले पछिल्लोसम्म त्यो प्रक्रियाको विरुद्ध हामीले गरेको छ त्यो एक खालको लडाई हो। यो लडाई चाहिँ हामीले जसरी पनि जित्नुपर्छ, सबै व्यवसायले समान तरिकाले पठाउनुपर्छ, यदि भएन भने ठूलो कालो बजारी हुन्छ, जाने श्रमिकलाई आर्थिक भार हुन्छ, किनभने यही नजिक बङ्गलादेशमा बसिसकेका हुनाले यो कुराहरू हामीले बुझ्न जरुरी छ र यो हाम्रो देशको कानभन्दा विपरीत कुरा पनि हो। कुनै पनि क्षेत्रमा कुनै पनि पेसामा एकाधिकार हुँदैन, त्यो पेसालाई संकुचित बनाउनुपर्छ भन्ने कानुनमा विधानमा कहीँ पनि लेखेको छैन।
2: अब अलिकति सन्दर्भ थोरै मुडौं, यो मलेसियाको विषयमा हामीले धेरै लगभग आधी घण्टा जति कुराकानी गर्यो, मलेसिया बाहेक अरू देशहरूमा चाहिँ आजभोलि नेपाली श्रमिकहरू चाहिँ कता बढी आकर्षित भइरहनु भएको छ, गन्तव्य देशहरू चाहिँ कता कता अलिकति प्रायोरिटाइज भइरहेछन्?
3: अनि अहिले त सरस्वती हामी एउटा सरकारले पनि के मात्रै भनिराख्नु हो भने हामीलाई चाहिँ यही पुराना देशहरू जस्तै कतार मलेसिया होइन दुवैतिर मात्र पठा भनिराख्नु भयो, यी कुरालाई चाहिँ हामी आइसकेपछि सरकारलाई कसो जाएका छौँ। अहिले श्रमिकहरूको चाहिँ उच्च माग रहेको आकर्षण रहेका देशहरू जस्तै सेन्जियन कन्ट्रीहरू होइन, युरोपका केही कन्ट्रीहरू जस्तै जापान अनि त्यसरी कोरियाहरू यी उच्च आकर्षणमा रहेका छन् र अहिले पछिल्लो समयमा मैले अघि नै भनिसकेँ कानुन को अन्तिम चरणमा छौँ हामी संशोधन गर्ने कुरामा र अब युरोपको मागपत्र पनि खुल्दैछ, ती मागपत्र संस्था नहुँदाखेरि यति धेरै ठगेका घटनाहरू भएको छन् त्यो सरकारले बुझ्नु भएको छ। अहिले व्यक्तिगत रूपमा चाहिँ गरेका जस्तै युरोप जाने कुरामा हेर्नुहोस्, अहिले जसलाई नेपाल सरकारले श्रमिक पठा भनेर लाइसेन्स थियो ती व्यक्तिहरूलाई चाहिँ श्रमिक पठाउनबाट वञ्चित गरिराख्नु भएको छ कि, अहिले युरोप त कसले पठाइराख्नु भएको छ, एउटा बाटोमा चिया पसल गर्नुभएकोले पठाइराख्नु भएको छ होइन, एउटा ट्राभलले गरिराख्नु भएको छ, कन्सल्टेन्सीले गरेर मान्छे युरोप पठाइराख्नु भएको छ भन्दाखेरि हामीलाई श्रमिक पठाउने लाइसेन्स चाहिँ नेपाल सरकारले मेन पावर एजेन्सीलाई दिने तर मेन पावर एजेन्सीलाई फेरि त्यो संस्थागत पठाउनलाई बन्द गरिराख्नु, त्यसले गर्दा धेरै विघ्न तपाईँ देख्नु भएको छ। तपाईँ मिडियाकर्मी साथीहरूले के बुझ्नु जरुरी छ भन्दा पछिल्लो समयमा सबैभन्दा ठगिएको घटना भनेको व्यक्तिगत घटना, तपाईँ अहिले पनि विभागमा जानुहोस् त्यसको ठगीका यति घटना छन् विशेष गरी युरोप अरू देशमा जानेका ठगीहरू भएको छन्। त्यही कारणले हामीले बार बार सरकारलाई भनेका छौँ, अब जहाँ उच्च आकर्षक देशहरू छन् त्यो देशमा चाहिँ संस्थागत खुलाइदिनुहोस्, संस्थागत भयो भने संस्थाले जिम्मा लिन्छ, हामीलाई हाम्रो जरुरी छ। अहिले तपाईँले हेर्नुहोस् विभागमा जानु भने संस्थागतको जति धेरै कम छ, धेरै कम छ, अझ त्यसलाई हामी अझ न्यून गर्नतिर लागिरहेका छौँ, किनभने हामीले पनि आफ्नो सदस्य संस्थाहरूलाई बार बार सुझावहरू दिइरहेका छौँ, सल्लाह दिइरहेका छौँ। त्यही कारणले अब युरोपको मागपत्रहरू खुल्नुपर्छ र जाने श्रमिकहरूलाई संस्थागत पठाउनुपर्छ जहाँ उच्च माग पनि छ। हेर्नुहोस्, त्यही कारणले अब चाहिँ हाम्रो सरकारसँग एउटा चाहिँ अनुरोध पनि के भन्दाखेरि यी उच्च माग भएका देशहरू संस्थागत जति सक्दो चाँडो खुलाउनुपर्छ।
1: तपाईँले सेन्जेन र युरोपका केही देशहरू भन्नुभएको छ, विशेष गरी यो पछिल्लो जुन खाडीको देशहरू भनौँ न 6-7 जति पनि देशहरू हुनुहुन्छ, त्यहाँबाट सिफ्ट हुने, त्यहाँ गएर पनि अरू देशहरू जाने ट्रेन्ड पनि बढिरहेको छ, ती देशहरूमा चाहिँ कुन कुन देश अलिकति बढी प्राथमिकतामा परेका छन् अहिले नेपाली श्रमिकहरूको?
3: अहिले पछिल्लो समय यसो हेर्दाखेरि तपाईँ हामी सबैले हेरौँ, रोमानियामा पनि धेरै श्रमिकहरू जानुभयो, क्रोसिया जानुभयो, माल्टा जानुभयो, पोर्चुगल जानुभयो, होइन गरिराख्नु भएको छ नि, देखिन्छ त्यो डाटाबाटै देखिन्छ। अनि पछि जस्तै बुल्गेरियाहरू, सोलोमानी।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 111 देशमा चाहिँ श्रमिकहरू गइराख्नु भएको थियो, संस्थागत रूपमा जानुभएको थियो, अब 63 नयाँ देशहरू खुलाइदिनुहोस् भनेर हामीले त्यो श्रीमान सचिवलाई पनि जानकारी गरेर ध्यान आकर्षण गरेर पत्रचार गरेका छौँ।
1: त्यो गन्तव्य देश फेरिनुमा फेरिनुका मुख्य कारणहरू चाहिँ अब हुन त अब राम्रो पारिश्रमिकदेखि लिएर अरू कुराहरू पनि होलान्, त्यो श्रमिकका अधिकारका कुराहरू जोड्दा भनौँ, अरू सर सुविधाहरूको कुरा गर्दाखेरि के छन् जसले चाहिँ श्रमिकहरू आकर्षित गरिरहेछ?
3: पहिलो कुरा त रोजगारीको ग्यारेन्टी, होइन, सेवा सुविधाका कुरा नै रहन्छ। एउटा श्रमिक जहाँ जाँदाखेरि पनि उसले पाउने पारिश्रमिक कुरा महत्त्वपूर्ण रहन्छ, होइन, उसको आफ्ना जीवनका कुराहरू हुन्छ। जस्तो मिडिल वर्ल्डमा जानुभयो भने त्यो 2 वर्षपछि फेरि नेपाल फर्किनै पर्छ, होइन, तर उच्च आकर्षक मुलुकहरूमा तपाईँ 10 वर्ष बस्न सक्नुहुन्छ, उस्तै पऱ्यो भने युरोपमा चाहिँ पछि आफ्नै फ्यामिली पनि लानु पाउनुहुन्छ, उहाँहरूको भविष्य सुनिश्चित हुन्छ भनेर मान्छेहरूको ती देशहरूमा चाहिँ तलब सँगसँगै सेवा सुविधा सँगसँगै आफ्नो भविष्यको पनि सुनिश्चित हुने भएको कारणले गर्दाखेरि उहाँहरू त्यो उच्च आकर्षक देशहरूमा, जस्तै युरोपमा जानुभयो भने पहिले नर्मल देशमा सेन्जेन र नन सेन्जेन कन्ट्रीहरू हुन्छ, नन सेन्जेन कन्ट्रीमा जानुभयो भने त्यहीँबाट फेरि सेन्जेन कन्ट्रीमा जानुहुन्छ, जहाँ गइसकेपछि उहाँका भविष्यका सुनिश्चित भए, होइन, पिआर पाउने कुराहरू रहन्छन्। त्यो कारणले गर्दाखेरि मुख्य आकर्षक त्यो कारणले रहेको भन्ने कुरा लाग्छ मलाई चाहिँ श्रमिकहरूको।
1: जुन खाडी देशहरूमा एउटा आकर्षण थियो र जुन श्रमिकहरूले जाने गर्नु भएको थियो, विशेष गरी यो भनौ न तपाईँको यो के भन्ने त्यसलाई यो नन टेक्निकल वर्क भनौँ, तपाईँको स्काफोल्डिङका कुराहरू भयो, होइन, अनि बिल्डिङ बनाउने कुराहरू भयो, त्यस्तो कामहरूमा जान्नुहुन्थ्यो, अनि त्यो युरोपियन देशहरूमा चाहिँ त्यस्तै काम हुन्छ कि कामको प्रकृति चाहिँ फरक हुन्छ?
3: युरोपमा ती देशहरूको ती माग ती कामको माग पनि छ, जे अझै भन्नु भने टेक्निसियन पार्टका जस्तै इलेक्ट्रिसियन प्लम्बर, होइन, वेल्डरहरू, त्यो टेक्निसियनहरू पनि छ, त्यसको मागहरू पनि छ। सँगसँगै अरू जस्तै सर्भिस सेक्टरका होटेल लाइनहरूमा, होइन, मागहरू स्पेसल धेरै छ, होइन, अब अहिले पछिल्लोसम्म जस्तै ड्राइभरको माग पनि बढ्न थालेको छ, ड्राइभरहरूको मागहरू, होटेल लाइनमा चाहिँ जस्तै बारिस्टाहरू, वेटर वेटेसहरू, हाउस किपिङहरू, यी मागहरू एकदम बढेको छ। र विशेष गरी विदेशमा जाने भने पनि सुरुमा नर्मली उहाँहरू नर्मलमा गए भने पनि उहाँहरूलाई के मात्र चाहना हुन्छ भने मलाई त्यो हाई प्रोफेसनल मलाई चाहिएन मात्रै त्यहाँ जान पाउनु पर्यो, होइन, जस्तै चाहे क्लिनरमा होस् चाहे लेबर सेक्टरमा होस्, त्यसरी उहाँहरू अपग्रेड जाँदै अपग्रेड गर्न पनि अवसर पाइन्छ। त्यो कारणले गर्दाखेरि माग चाहिँ जति पनि छ यी मागहरू पनि छ, टेक्निकल जुन भन्नुभयो हजुरले त्यो टेक्निकल माग पनि धेरै छ, र सँगसँगै नर्मल हेल्पर, लेबर, क्लिनर, र गइसकेपछि 3 महिना 6 महिनापछि जब चेन्ज गर्न पाउँछ, त्यसरी चेन्ज पनि गरिराख्नु पर्छ। जाँदाखेरि उहाँहरूको चाहिँ प्रायः यसो बजारमा देखिँदा चाहिँ सुरुमा चाहिँ युरोप जान मात्रै पाए हुन्थ्यो भन्ने खालको पनि छ, होइन, तर माग चाहिँ हजुर भने जस्तै माग चाहिँ हरेक प्रोफेसनलका माग चाहिँ छन्।
1: त्यो कमाइको फरक चाहिँ के छ खाडीमा र उताको तुलना गर्दा?
3: धेरै फरक छ, धेरै फरक छ खाडीमाको र युरोपमा चाहिँ। अघि नै मैले भनिसकेँ स्यालेरीकामा त आकाश पातालकै फरक छ। नर्मली एउटा वर्कर्सलाई तपाईँ युरोपतिर जानुभयो भने $500-700 $500-700 छ भनेपछि त्यो त ठ्याक्कै डबल पैसा नै हेर्नुहोस्, होइन, त्यही पैसा मिडल गल्फमा जाँदाखेरि नेपाली भनौँ नेपाली मूल्य 50-60 हजारमा हुन्छ भने युरोपमा जाँदाखेरि त्यही पैसामा 1,00,000 रुपियाँ कमाउने हुन्छ, होइन, र त्यसमा रोजगारीको ग्यारेन्टी पनि भयो। अनि हामी आफै पनि हाम्रो चाहिँ भाषा के छ त कन्सेप्ट के छ युरोप भन्ने बित्तिकै सोच्ने दृष्टिकोण पनि फरक छ, त्यहाँका श्रमिकलाई सेवा सुविधाहरूको फरक छ, होइन, जस्तै मिडल गल्फमा जे सेवा सुविधा छ, श्रमिकलाई जे ग्यारेन्टी दियो भन्दा चाहिँ युरोपमा हरेक कुरा, इन्सुरेन्सका कुराहरू, जीवन बिमाका कुराहरू, धेरै कुराहरू छ नि, त्यही कुराले गर्दा श्रमिकहरूको उच्च आकर्षण पनि छ, तलब पनि धेरै फर्क छ.
2: अब अलिकति चुनौतीको बारेमा कुराकानी गर्दाखेरि, तपाईँले ठगीका घटनाहरू धेरै बढ्ने गरेका छन्, व्यक्तिगत तरिकाले उहाँहरूले जानी गइरहनु भएको छ भन्ने कुरा तपाईँले गर्नुभएको थियो. त्यसलाई रोक्न चाहिँ के कस्ता प्रक्रियाहरू भइरहेका छन्, भइरहेका छन् कि भइरहेका छैनन्?
3: मैले अघि सुरुमा हजुरलाई उद्घोषण गरिसके, हाम्रो यो वैदेशिक व्यवसाय सङ्घ जो निर्वाचित भएर एउटा नेतृत्व यो आयो, यो यहाँ आयो, आइसकेपछि हाम्रो पहिलो प्रयास नै र पहिलो एजेन्डा, पहिलो नारा नै के थियो भन्दाखेरि, हामीले यो पेसालाई व्यवस्थित र मर्यादित बनाउने र समाजमा यो पेसालाई पुस्ता हस्तान्तरण गर्ने भन्ने हिसाबले नारा लिएर आएका थियौँ र काम पनि गरिरहेका छौँ. मेरो एउटा कुरा मिडियाबाट के भन्न चाहन्छु भने, हामीले पनि एउटा दूरदराजबाट, रोल्पाबाट अथवा रुकुमबाट एउटा श्रमिक वैदेशिकमा आउँदाखेरि बीचका बिचौलियाहरूबाट पर्न जाने होइन, विभिन्न किसिमका ठगीका कुराहरू छन्. अब हामीले यो पेसालाई एउटा स्थापित पेसामा कसरी बनाउन चाहन्छौँ भने, जाने श्रमिकलाई एउटा निश्चित लागत तोकिदिनु पर्यो होइन. जस्तै हामीले पनि हाम्रा जस्तै जाने श्रमिका पनि पर्सनल्ली वैज्ञानिक सेवा सुरु हुन्छ, जस्तै जाने श्रमिका पनि उसलाई उसको आफ्नो पर्सनल लागि लाग्ने खर्चहरू जस्तै इन्सुरेन्सहरू होइन, त्यसपछि वेलफेयरका कुराहरू होइन, जस्तै कुनै कुनै कम्पनीले टिकट नदिन सक्छ, टिकटका कुराहरू, ती सबै नै मेन पावर एजेन्सीले ल्याउँछ भन्ने खालको भाषा छ क्या. अनि हामीले के भनेका छौँ भन्दाखेरि, जाने श्रमिकको लागत उहाँहरूको के लाग्छ छुट्याउने, र त्यस बाबत मेन पावर एजेन्सीले चाहिँ आफ्नो सेवा शुल्क चाहिँ यति ल्याउनु पाउने, र त्यो लिइसकेपछि, त्यो तोकिसकेपछि सरकार यति निर्मम भएर कारवाहीको प्रक्रिया पनि अगाडि बढाउनु पर्यो, र हामी पनि त्यो यति गलत गर्यो भने त्यो कारवाही भोग्न पनि तयार हुनु पर्यो. किनभने एउटा वित्तीय संस्थाबाट, फेरि त्यो बीचको कुनै मिडिएटरबाट होइन कि, वैदेशिक रोजगार व्यवसायको आधिकारिक खाताबाट नै वित्तीय संस्थाबाट चाहिँ कारबार गरियो भने, सरकारले तोकिएको भन्दा फरक रकम कसैले पनि कारवाहीको प्रक्रिया गरेर बनाउँछ. यस्ता ठगीको घटनाहरू, र अघि नै भनिसके, सबैभन्दा बढीको ठगीको घटना चाहिँ व्यक्तिगत ठगी घटनाहरू छन्. त्यो व्यक्तिगत ठगीको घटना हटाउनलाई मैले भने, सम्पूर्ण प्रक्रियाहरू संस्थागत प्रक्रिया भयो भने, हामीले नेपाल सरकारले जे नियम बनाउँछ अथवा जे कानुन बनाउँछ र जे रकम तोक्छ, त्यो रकमभन्दा फरक तरिकाले कसैले लिन्छ भने, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ, निर्मम भएर सरकार लाग्नुपर्छ भन्ने हो.
2: हरिजी, अलिकति समस्याको बारेमा म बताउन चाहन्छु. हुन त यो समय अलिकति छोटो छ, त्यही भएर म सरसर्तै छोटकरीमा बताउँछु. यो साउदी अरबसँगको भर्खरै भएको जति पनि यो पहिलो सम्झौताको कुराहरू छ होइन, त्यो सँगसँगै इजरायलले प्रस्ताव गरेको यो थापा प्रोटोकलको विषयको कुराहरू छ, यो इजरायल केयर गिभिङका कुराहरू, कृषि क्षेत्रमा जाने प्रक्रिया, त्यहाँको सुरक्षाको अवस्थाको कुराहरू छ, बेलायततर्फको यो फेरि अर्को छ, यो भूपू ब्रिटिस गोर्खा सैनिकको कुराहरू छ होइन, अनि त्यसै गरी यो कतार र ओमानसँगको नयाँ श्रम सम्झौताको कुराहरू छ, जापानसँगको सिपमूलक श्रम सम्झौताको कुराहरू छ. यसो हेर्दाखेरि त यो यति धेरै गन्तव्य मुलुकहरूमा एकैचोटि यो सम्झौताका विवाद चलिरहँदाखेरि सरकारसँग चाहिँ यो समकूटनीतिक क्षमता पर्याप्त छ भन्ने कुराहरूको आधार छ.
3: मैले भनिसके नि, पहिलो कुरा, यी उक्त देशहरूले जो देशले नेपालबाट लान चाहनुहुन्छ, सरकारले आफ्ना कुराहरू र श्रमिकका कुराहरू स्पष्ट रूपमा राख्नुपर्छ. त्यो श्रम सम्झौता गरेर मात्रै कागज मात्रै सीमित गर्नु, त्यो लागू भयो कि भएन भने सरकारले त्यो कुराको पहल गर्न जरुरी देखिन्छ. र त्यसको लागि मेन अहिले भनिसके, जब यो नयाँ सरकार आइसकेपछि हामीलाई कूटनीतिक पहल गर्ने जुन हाम्रा के एम्बेसीहरूमा जुन राजदूतका नियुक्तिका कुराहरू थियो, त्यो नियुक्तिका कारणले गर्दाखेरि पनि नभएको कारणले, खरिद्द भएको कारणले गर्दा धेरै खालको समस्याहरू भएको थियो. र सरकारले अहिले पहिलो प्राथमिकतामा यो राखिराखेर राजदूत नियुक्ति गरिसकेपछि हामीले रोजगारीमा जाने श्रमिकका विषयमा चाहिँ अध्ययन गरेर जाने श्रमिकलाई अप्ठ्यारो नपर्ने गरी र जाने श्रमिकलाई मुख्य प्राथमिकता राखेर चाहिँ अगाडि बढ्नुपर्छ. त्यसको लागि चाहिँ अघि नै मैले भनिसकेँ, राजदूत नियुक्ति गर्छ, कूटनीतिक पहलबाट गइयो भनेपछि त्यसको समाधान गर्न सकिन्छ.
2: हामीले सरकारको कुरा त गर्यौँ होइन, अनि मेन पावर व्यवसायभित्र चाहिँ समस्या छैन
3: होइन. मैले अघि नै भनिसके नि, समस्या धेरै समस्या छन्, त्यो समस्या तपाईँ एउटा बजारमा सरस्वती हेर्नुहोस्, 2068 भन्दा अगाडि कतार जानलाई यति पैसा लाग्छ भन्दाखेरि एक रुपियाँ पैसा पनि बढी लिँदैन थियो. मलेसिया जानलाई सरकारले त्यो त्यो भन्नुभयो. जब 2072 सालमा एउटा नजिर अघि मैले तपाईँलाई फ्री रिजर्भ टिकटको नजिर आयो, त्यसपछि त्यो यति धेरै अस्थिर भयो कि यति धेरै कालोबजारी भयो होइन. त्यहाँ चाहिँ नियम एउटा खालको छ र त्यसलाई नियम उल्लङ्घन गर्ने व्यक्तिहरू हजारी भयो कि. त्यही कारणले यसलाई चाहिँ समस्या छ, समस्या नहोइन, यी समस्यालाई हटाउनको लागि, यी समस्यालाई निराकरण गर्नको लागि यो पेसा चाहिँ सरकारलाई पनि अपरिहार्य छ, जाने श्रमिकलाई पनि अपरिहार्य छ, सबैलाई अपरिहार्य छ भने यो पेसालाई चाहिँ मर्यादित बनाउनको लागि यो पेसालाई व्यवस्थित बनाउनलाई चाहिँ सबैको ध्यान आकर्षण जानुपर्ने जरुरी देखिन्छ। त्यही कारणले चाहिँ त्यो भएको कालोबजारी अथवा त्यहाँ भएको समस्याहरूलाई, मेन पावरभित्र भएका समस्याहरू, श्रमिकभित्र भएका समस्याहरू, सरकारभित्र भएको समस्याहरू सबै हटाउनलाई नै यो कानुन र यहाँ संशोधन गरेर गयो भने नीतिगत सुधार गरेर सम्पूर्ण कुराहरू क्लियर हुन्छ, प्रष्ट हुन्छ, यो पेसा सुध्रिन्छ। त्यसको लागि अघि नै भनिसके सरकारले यसको अनुसन्धान गरेर छिमेकी देशहरूबाट कसरी श्रमिक गइरहेका छन् र हामीले के राख्दा ठिक हुन्छ, एउटा जाने श्रमिकलाई कति लागत तोक्दा ठिक हुन्छ, त्यो अनुसन्धान गरेर राख्यो भने मैले अघि नै भनिसकेँ सरकार निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढ्न तयार हुनुपर्छ र व्यवसाय पनि त्यो कारवाही भोग्न तयार हुनुपर्छ। यदि नियम उल्लङ्घन गर्यो भने नेपाल सरकारले एउटा चाहिँ निषेध लागत तोक्दियो भने त्यो निषेध लागत तोक्नुपर्छ, त्यो भयो भने यो पेसा व्यवस्थित हुन्छ, मर्यादित हुन्छ। त्यही अनुसारको हामीले आफ्नो सदस्य संस्थाहरूलाई पनि जानकारी गराउँछौँ र उहाँहरूलाई खबरदारी पनि गर्छौँ।
7: यो व्यवस्थित र मर्यादित गराउने कुरा त छँदैछ सर, होइन? अब समस्या कहाँनिर हो, के हो भन्ने कुरा वर्षदेखि पटक पटक भनि नै आएको हो, होइन? समस्याहरू देखाउँदै आएको हो, सरकारलाई पनि थाहा छ, व्यवसायीलाई पनि थाहा छ, तर समस्या चाहिँ जिउका जिउ छ।
3: होइन, मैले अघि नै भनिसकेँ, मैले अघि तपाईँलाई उद्देश्य यो सबै भएको कानुनले गर्दा समस्या भएको, हेर्नुहोस् यो अव्यवहारिक नियम छ कि, तपाईँले भनौँ न एउटा श्रमिक गाउँबाट काठमाडौँ उसको 20-30 हजार पैसा खर्च हुन्छ भनेपछि हामी चाहिँ यत्रो मेन पावर सञ्चार स्टाफहरू राखेर कर्मचारीहरू राखेर हामीले बजार व्यवस्था विभिन्न चोक चोकमा गएर विभिन्न गल्ली गल्लीमा गएर मार्केटिङ गरेर एउटा मागपत्र लिएर आउनुपर्छ भनेपछि हामी फ्री बजार फिटिङमा पठाउन सक्छौँ, जिरो कस्टमा पठाउन सक्छौँ। जब तपाईँको मूल्य तोकिँदैन भने कालोबजार डेफिनेटली हुन्छ। भएको समस्या यही हो। अब हाम्रो सञ्चारकर्मी, मिडिया साथीहरूले, पत्रकारजीहरूले पनि के बुझ्नु जरुरी भने यसलाई व्यवस्थित गरौँ, होइन, कानुन संशोधन गरौँ र व्यवस्थित भइसकेपछि पनि व्यवसायहरूले चाहिँ सुध्रिनु हुन भने मैले अघि नै भनिसकेँ निर्मम भएर कारवाही गर्नु पर्यो। कारवाहीको प्रक्रिया के रहन्छ, त्यो कारवाही गर्न तयार हुनुपर्छ, सरकार तयार हुनु पर्यो, व्यवसाय लिन तयार हुनुपर्छ। हामी त व्यवस्थित हुन चाहन्छौँ त, यो पेसालाई व्यवस्थित बनाउन चाहन्छौँ भनेपछि भएको हिजो 2072 सालदेखि आजसम्म यो सक्दैनौँ भनिराख्यो, हामीले बार बार भन्यो सरकारलाई यो सक्दैन, कामहरू सक्दैन, यसलाई पुनरावरण गरौँ, यसलाई खारेज गरौँ, के गर्न सकिन्छ, परिवर्तन गरौँ, तर सरकार यो अस्थिर सरकार, 7 महिनामा चेन्ज हुने, एउटा मन्त्री आउनुहुन्छ, फेरि परिवर्तन गर्न खोज्दा अर्को मन्त्री आइदिनुहुन्छ, होइन, सरकार अस्थिर भएको कारणले पनि यो खालको समस्या भएको थियो। यो बेलामा स्थिर सरकार छ, युतियाको सरकार छ, स्थिर सरकार छ, परिवर्तन गर्नुपर्छ, पेसालाई व्यवस्थित गराउनुपर्छ, किनभने हामीलाई आन्तरिक रोजगार छैन, अहिले सफिसियन्ट छैन नि त, गरेपछि वैदेशिक रोजगार अपरिहार्य छ भनेपछि यसलाई व्यवस्थित गरौँ। व्यवस्थित गर्दाखेरि सरकारले तोकिएको रकम हेरेर हामीलाई पनि समस्या नहुने गरी, जाने श्रमिकलाई पनि समस्या नहुने गरी र राज्यलाई पनि समस्या नहुने गरी नियम कानुन बनाउनलाई अगाडि बढिसकेको छ। त्यो कानुन इम्प्लिमेन्ट भयो भने यो पेसा व्यवस्थित हुन्छ। अघि भनिसके कहीँ गलत गर्छ भने कारवाही चाहिँ हुनुपर्छ, कारवाही हुन्छ, त्यस हाम्रो सदस्य संस्थालाई हामी खबरदारी गर्छौँ।
7: हरि सर, महासचिवको हैसियतले आम श्रमिकहरूलाई, नागरिकहरूलाई जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ अथवा त्यो प्रक्रियामा आबद्ध भइरहनु भएको छ, उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ?
3: अनि मैले बार बार भनेको छु, हामी निर्वाचित भएर आइसकेपछि हाम्रो मेन उद्देश्य, मेन लक्ष्य भनेकै जाने श्रमिकले दुःख नपाओस्, हामीले जाने श्रमिकहरू नठगिउन्, होइन, आफ्नो परिवार छोडेर, आफ्नो समाज छोडेर, होइन, आफ्नो सम्पूर्ण कुरा देश छोडेर अरूको देशमा श्रम गर्न जान्यो, जाँदाखेरि उसलाई चाहिँ आत्मसन्तुष्टि त्यो महसुस होस्, होइन, आत्मसम्मान महसुस होस्, यहीँबाट जाँदाखेरि नै उसलाई विभिन्न जुन झन्झटिला प्रक्रियाहरू छन्, जाने खर्चका प्रक्रिया छन्, यी कुरा सबै परिवर्तन गर्न हामी लागेका छौँ र हजुर जस्ता सञ्चारकर्मी ज्यूहरूले पनि, पत्रकारज्यूहरूले पनि सकारात्मक प्रभावहरू फैलाउनु पर्यो र जाने श्रमिकलाई पनि म के आग्रह गर्न चाहन्छु, यो लडाई हामी हजुरहरूका लागि लड्दैछौँ, यो कानुन परिवर्तन गर्न हजुरहरूका लागि लड्दैछौँ र यो व्यवसाय, यो पेसालाई, व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनलाई लडिरहेका छौँ। हामीलाई केही समय तपाईँहरूलाई दिनुपर्छ र यसपछि हाम्रो श्रमिक नेपाली दाजुभाइहरू चाहिँ समान तरिकाले सरकारले तोकिएको लागतमा र एउटा दूरदराजबाट आएको श्रमिक मेन पावरलाई भेट्न पनि गाह्रो हुन्छ, बिचका बिचुलाहरूमा पर्नुहुन्छ, यी सबै कुरा निराकरण गर्नलाई हामी अगाडि बढेको छौँ। केही समय धैर्य गर्नुहोस् र त्यसपछि यो पेसालाई हामी व्यवस्थित बनाउँछौँ भन्न चाहन्छु म।
7: धेरै धेरै धन्यवाद हजुर।
3: धन्यवाद। यो आवाज, यो मेरा केही कुराहरू चाहिँ राख्न दिनुभयो, म उज्यालो रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला, संघर्ष विष्ट र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार। वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
8: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
7: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
13: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 01-42-3588 98-12-35-8888।
8: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
16: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
17: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
16: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
17: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
16: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
17: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
16: कार्यक्रम सड़क र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै राष्ट्रमन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोब्गे बीच भेटवार्ता। भोटेकोशी बाढ़ीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्र संघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि। 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो 4:15 बजे तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उड़ान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ

फर्किने राष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायुजन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्किनुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। राष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भूटानका प्रधानमन्त्री तोग्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली संघ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्याण्ड का उपप्रधानमन्त्री तथा विदेश मन्त्री राडोल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढ़ीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड़गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52,67,45,76,000 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्यूआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19,56,04,00,000, गरी वैदेशिक पर्यटन आमदानीमा 14,60,24,00,000, पर्यटक व्यवस्थापनमा 12,26,84,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाड़ी, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो आगोले चालकको शरीरको झण्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ B2K 4274 नम्बरको बसका चालकले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीर्त कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लभ केसी रहनु भएको छ त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लंघन गरेका विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो यो विवादपछि बसमा आगजनी भएको थियो छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ अब विदेशको खबर संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ आजदेखि एक हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन् संयुक्त राष्ट्रसंघका अनुसार झण्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन् यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ रहेको छ महासभाको 81 अधिवेशनको अध्यक्षता बंगलादेशका खाली लूर रहमानले गरिरहनु भएको छ उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा दिगो विकास जलवायु परिवर्तन समुद्री सतह वृद्धि महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसंघले जनाएको छ भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सि समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ 81 महासभाको नियमित अधिवेशन भने यसअघि नै शुरू भइसकेको छ अब खेल खबर भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ आईसीसी टी20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यान 11 2-2 अभ्यास खेल खेल्नेछ यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ आईसीसी टी20 विश्वकप एसिया उपक्षेत्रीय छनौटे अक्टोबर 5 14 मलेसियामा हुँदैछ यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछन् चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति पर्यटन पूर्वाधार होटल पदमार्ग लगायत प्रभावित संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 अभ्यास खेल खेल्ने
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: पूर्वको मेची
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: खुसीको कनेक्सन साली नदीको सिर
10: मणिचूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भीडभाडबाट टाढा
10: सहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुको टेकुमा प्लास्टिक गोदाममा आगलागी भएको छ। हिजो बेलुका काठमाण्डु महानगरपालिका 12 को फोहोर मैला व्यवस्थापन केन्द्र छेउमै रहेको प्लास्टिक गोदाममा आगलागी भएको हो। काठमाण्डु महानगरपालिका र नेपाल प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएका छन्। प्रहरीले दुईवटा दमकलको सहयोगमा आगो निभाएको जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन। एया अर्थात इन्द्र जात्राको अवसरमा बसन्तपुरको माझुदे गाउँ अगाडि प्रदर्शनका लागि राखिने श्री स्वच्छन्द भैरवको खट पुनर्निर्माण गरिँदैछ। खट जीर्ण भएको र प्रयोग गरिएका काठ मक्किय र कमजोर हुँदै गएपछि काठमाण्डु महानगरपालिकाले हनुमानडोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरूपमा खट पुनर्निर्माण गराएको हो। 29,83,000 रूपियाँ लागतको खर्च अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट 20,16,000 रूपियाँमा खटको पुनर्निर्माण गराइएको छ। यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्र जात्रा अवधिका 8 दिन झुवा बहालका वज्राचार्यहरूले माझुदेको अगाडि पूर्वतर्फ प्रदर्शन गर्ने परम्परा छ। यस वर्षको माधव घिमिरे पुरस्कार वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिने भएको छ। नेपाली भाषा कला साहित्य संस्कृति र ज्ञान विज्ञानको उन्नयनका लागि विक्रम सम्वत 2053 सालमा स्थापना गरिएको मर्स्याङदी वाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव प्रसाद घिमिरेका नाममा स्थापित पुरस्कार वरिष्ठ गीतकार रिजाललाई प्रदान गर्न लागेको जनाएको छ। यो पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, छोराहरू इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङदी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी 27,00,000 अक्षय कोष स्थापना गर्नुभएको छ। र नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंक बीच विपन्न ज्येष्ठ नागरिक सीमान्तकृत तथा पिछड़िएका क्षेत्रका नागरिकको निशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ। अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईका अनुसार कार्यक्रम यही आर्थिक वर्षदेखि 87-88 सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत बागमती गण्डकी र मधेस प्रदेशको समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। कीर्तिपुरको वर्ण अस्पतालमा उपचाररत बसका चालकको ज्यान गयो। आगजनीबारे छानबिनका लागि समिति गठन। र काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आग लागि। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल सिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल सिन्हाको सुमधुर आवाज अब बजारमा।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: तिमीसँग नै सँगै मर्ने अठोट थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियौ?
1: नेपाली लोक तथा दोहोरी गीतका अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 9840-54-96-96। विशेष सहयोगी कपिल राज गिरी।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

तिमीलाई कति चाहिन्छ तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु।

मेरो कार छ, तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी अर्जेको सरकार छ, मार मार छ तेरो लागि त्यता तिरो पुलिस, म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी, डोन्ट बी फुलिस, परि परि नदर

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ। हार्दिक स्वागत छ।
1: नमस्ते।
0: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ?
1: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन्, होइन? हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ। तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा होमिएको थिएँ। अब हामी 82 निर्वाचित भएर आएँ
0: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदा हुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसले स्थापित गर्ने भयो।
1: यसमा यस्तो छ, अहिले त हामी जेएनजी आन्दोलन पश्चातको यो निर्वाचन हो, यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो। त्यसले राष्ट्र स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ। त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेटमै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति शुरू भइसकेको अवस्था थियो। अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ, होइन? त्यति मात्र होइन, क्याबिनेटमै हेर्नुभयो भने त झण्डै झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ। अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेका थियौं। त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ। अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ। जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 सरकार छ, संघ प्रदेश स्थानीय तह होइन, तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त। काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो दुईवटा भूमिका बढी हुने रहेछ हामीसँग। एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ।
0: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेरै पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नु थिएन?
1: म 79 राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चातमै पार्टीसँग जोडिएको थिएँ र 79 जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79 म मङ्सिरकै निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ। म यसपटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो
0: र जेसुकै
1: भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थाहा पाए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक त स्योर हो भन्नुहुन्थ्यो। र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गएका थियौं। र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नु पर्ने रहेछ। म सकेसम्म कोसिस गरिरहेको हुन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग, जुनसुकै समस्या परोस् त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको यो दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु। म त्यही अभियानमा हिजो पनि थिएँ, आज पनि छु।
0: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने खालको हुन्छ। अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ, यता सांसदको चाहिँ फरक परेर अलि अन्यल त्यस्तो खालको केही अनुभव जस्तो?
1: त्यस्तो यस्तो रहेछ, खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौं या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौं। तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोयमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो। तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौं, युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यू प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरह हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
0: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन। त्यसो हुँदाखेरि जहाँ पनि तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन, अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
1: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेण्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ, मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेका थिएँ, एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ। र मैले देवानदेखि मेरो आफ्नो वाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेका थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
0: कानून र विकास
1: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ,
0: तर विकास निर्माण सांसदको काम होइन भन्छ नि, कसरी यो विकास पनि
1: सम्भव? मैले यसरी भनेको छु, जस्तै विकास दुईटा हो, हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ, यो जवाबदेहितादेखि उहाँहरू भागिराख्नु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वडाको समस्या वडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ, मेयर र अध्यक्षले वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ, त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ, संघको एउटा सांसदसँग त्यो समस्याहरू कम आउनु पर्थ्यो, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ। भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकार को हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ,
0: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको कारणले सांसदहरूले कानून मात्रै होइन विकास पनि
1: हेर्नु परेको छ। तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि, त संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गरिदिनु पर्यो, भनेपछि विकास उसले गर्ने होइन उसले समन्वय गरिदिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको, तर मूलभूत कानून हो। तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौं, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु, मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो शुरूआत हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस शुरू हुनु पर्थ्यो।
0: अहिले
1: त हाम्रो मसुदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मसुदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, अनि समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष हुनु हुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले ल्याएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ
0: भनेको सोचेको जस्तो चाहिँ छैन रहेछ कानून निर्माण
1: कुरा नै संशोधन गर्न जरुरी रहेछ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ। त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
0: त्यसो भए अनि यो तपाईँले जुन खालको कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर, अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपतिकै छ, तपाईँ राष्ट्रपतिकै सांसदहरूमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सकिएन?
1: होइन, हामी बहसमै छौँ। हाम्रो त पार्टीमा हाम्रो यस्तरी हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौं, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ। होइन, यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ, होइन, सरकारी कार्यालयहरूमा उहाँहरूको झन्झट बेहोर्नु पर्दो रहेछ भने जो हामीले सुशासन र डेलिभरीको उद्देश्यका साथ चाहिँ हाम्रो म्यान्डेट थियो अनि त्यो म्यान्डेटलाई हामीले पूरा गर्नलाई त अलिकति फास्ट ट्र्याक पनि चाहिने रहेछ। भन्नुको अर्थ सबै कुरा हामीले चाहिँ पूर्ववत अवस्थामा राखेर चाहिँ हामीले फेरि नयाँ कुरा मात्रै होइन कि अलि चाँडो अलि गतिशील र राम्रो कानून अझ गुणस्तरीय कानून भन्छ, त्यो कानून भन्ने कुरामा चाहिँ सांसदहरूको सहभागिता मात्रै होइन अरू स्टेक होल्डरको पनि सहभागिता चाहिन्छ। तर हाम्रो चाहिँ अलि सहभागिता मोडललाई भन्यो भने एउटा कर्मकाण्डी जस्तो भएको छ, तपाईँ चाहिँ साँच्चै जुन क्षेत्रसँग चाहिँ हामीले कानून बनाउँदैछौँ भने त्यो क्षेत्रको मान्छेहरूसँग व्यापक कन्सल्टेसन गर्नु पर्यो, अनि सांसदहरूले पनि उहाँहरू किन जनतासँग डाइरेक्ट ठोकिन्छ त्यस कारण सांसदहरूको पोइन्ट अफ भ्यू पनि लिनु पर्यो। त्यो कानून उत्पत्ति गर्दाखेरिको पृष्ठभूमि के थियो हामीले विगतमा हेर्दाखेरि एसेसमेन्ट गर्नु पर्यो, त्यसको इम्प्याक्ट के छ भनेर पनि हेर्नु पर्यो। त्यो कानून कति समयको लागि हो, एउटा कानून अनन्तकाल त चल्दैन नि, भनेपछि कानूनको रिभ्यू गर्ने कुरा पनि कानूनमै लेख्नु पर्यो कि कति समयसम्म चाहिँ त्यो एनमा चाहिँ हामीले रिभ्यू गर्छौँ। त यसरी बाध्यकारी प्रावधानहरू हामीले चाहिँ बनाउन सकेनौँ भने त के हुन्छ भने त कानून त बन्यो, हामीले चाहिँ संशोधन गर्छौँ। अहिले त कतिपय कानून संशोधन गर्दाखेरि यो बनाउन खोजेको मर्मभन्दा संशोधनले फरक ल्याइरहेछ भने त्यो कानूनलाई खारेज गर्दा फेरि रिराइट गरेर पनि नयाँ ल्याउनु पर्ने हुनसक्छ भने, तर कानून निर्माणको जो बहस हुनु पर्थ्यो त्यो बहसहरू चाहिँ अलिकति तुलनात्मक कम पनि भएको जस्तो देख्छु। मैले मिडियामा गएँ भने पनि खालि चाहिँ तपाईँको यो मान्छेले यो बोल्यो र त्यो बोल्यो भन्ने कुरासँगको बहस छ, त्यसले चाहिँ नेपाली समाजलाई कतिको प्रभाव पार्छ भन्ने कुरासँग त अर्थ हुँदैन।
0: अहिले
1: तपाईँले कानूनको विषयमा चाहिँ बहस हुनु पर्थ्यो, तर हामी आइसकेपछि विगतको अभ्यासहरू हेर्नुभयो भने यसपटक कानून निर्माणको प्रक्रिया चाहिँ अलिकति द्रुततर गतिमा बढेको छ र हाम्रो कानून मन्त्रीले पनि भन्नुभएको छ यो वर्षलाई चाहिँ कानून बनाउने वर्ष, किनभने हामी संविधान बनेको 10 वर्ष पूरा गर्दाखेरि पनि हामीले संघ प्रदेशी स्थानीय तहमा बन्नुपर्ने थुप्रै कानूनहरू बनाउन सकेनौँ, जसले गर्दाखेरि चाहिँ त्यो अधिकार क्षेत्रमा समस्या या नागरिकमा अलिकति कन्फ्युजन या शासकीयहरूमा पनि सन्तुलन र सहकार्यको भावना अलिक कमजोर देखिन्छ, त्यसलाई चाहिँ हामीले बढाउनु पर्नेछ।
0: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो होइन, अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो?
1: अब यस्तो छ, त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ तर कानून बनाउनु, म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ, के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छ, एउटा
0: होइन
1: राष्ट्र सभामा मात्रै होइन, मैले धेरैजनालाई भनिरहन्छु हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा होइन, हामी स्थानीयमा छैनौँ, त्यो स्थानीयले पनि कानून बनाउँछ, स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ स्थानीय सरकारलाई, बलियो पनि छ। त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ, अब राष्ट्रिय सभामा हामी छैनौँ, त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो। पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ, त्यस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने, त्यस कारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्यामा त्यसले प्रभाव पार्छ र
0: अबको चुनावमा तपाईँले उठाउने यही होला हैन तीन ठाउँमा हामी छैनौ नहुँदाखेरि हामीले काम गर्न सकेन भने
1: त्यो कुरा त हामीले भन्नै परेन किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही देशमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो
0: अनि संसदको यात्रा चाहिँ कस्तो लाग्दैछ संसद धेरै लामो समय त भएको छैन बैठक शुरू भएको
1: यस्तो छ म आफूले संसदमा सकेसम्म अहिलेसम्म मैले हेर्नुभयो भने दुई तीनवटा मात्रै संसदको बैठक त्यो पनि विदेश भएको बेला या नेपालमा कुनै दिन बिरामी या कुनै एकदम पार्टीको या इमर्जेन्सी कुनै काम बाहेक मैले एकदमै धेरै संसदमा चाहिँ एक्टिभ ले पार्टिसिपेसन भइरहेछ होइन त्यो एउटा के भने हामीले संसद भने हामीलाई पठाएको त खास मूल काम चाहिँ हाम्रो संसदमा उपस्थिति सँगसँगै हाम्रो संसदमा हुने छलफल होइन बहस र समितिमा हुने किन मिनी पार्लियामेन्ट भनिन्छ संसद बाहेक पनि समितिहरूको बैठक हुन्छ होइन त्यहाँ हामीले दिने कुराले नै अनि त्यति मात्र संशोधन तपाईँले हेर्न थाल्नु भने मैले धेरै विधेयकहरूमा चाहिँ एकदमै मिहिन ढंगले संशोधन गरिराखेको छु त्यसकारण मैले चाहिँ एउटा विधायकी कर्म चाहिँ त्यतिकै गरिरहेछु र म जनतासँग पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु जनताको कुरा सुन्छु यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ तर मैले प्रयास गर्ने हो किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
0: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति होस् भनेर त्यो एक प्रकारको प्रतिस्पर्धा चाहिँ भित्र मनमा चाहिँ छ अरू सांसदको तुलनामा म धेरै सहभागी हौ धेरै कुरा राखौं मैले त्यहाँ धेरै भन्न पाऊ
1: म प्रतिस्पर्धालाई थान्दैन म जहिले पनि मेरो चाहिँ के हो भने तपाईँ स्वयं व्यक्ति नै आफू आफ्नो प्रतिस्पर्धा हो कि आफू नै आफ्नो प्रतिस्पर्धा हो हाम्रो उत्तरदायित्व के हो हाम्रो जिम्मेवारी के हो भने हामीले आफैले मरण गर्ने हो कसैको लागि हामीले गर्यो भने त त्यो त छेडेको हुन्छ त्यही भएर भित्रैदेखि चाहिँ मैले जहिले महसुस गर्ने कुरा के हो भने मैले जनताले जसै गरी मलाई मत दिनुभएको छ त्यो अनुसार चाहिँ मैले इमान्दार प्रयत्न गर्ने हो र कति सकेको कुरा चाहिँ पनि जनताले महसुस गर्नुहुन्छ नसकेको कुरा पनि जनतालाई भन्ने हो सो हामीले अहिले चाहिँ एकदमै जनउत्तरदायी राजनीति गर्नुपर्छ जनता केन्द्रित राजनीति गर्नुपर्छ विगत जस्तो राजनीति चाहिँ अहिले छैन अहिले चाहिँ हामी चाहिँ डिजिटल युगमा पनि छौँ हाम्रो संसद पनि अब डिजिटल पार्लियामेन्टको अभ्यासमा जाँदैछ भनेपछि यो कुरा चाहिँ अब चाहिँ हामी एकदम प्रष्ट भएर जानुपर्छ र हामी आफैले आफैलाई पनि प्रश्न गर्नुपर्छ भन्नेबाट आएको कारणले गर्दाखेरि मेरो चाहिँ आफ्नो सत्कर्म र सत्प्रयास जारी छ
0: अहिलेसम्म कति पटक बोल्नुभयो संसदमा र त्यसमा आफ्नो जिल्लाको अथवा आफ्नो मतदाता आफ्ना जो नागरिकहरू हुनुहुन्छ उहाँहरूसँग कतिको जोडिराखेको छ
1: होइन मेरो त एकदम प्रश्न छ म अस्ति जनतासँग नागरिकको कुरा सुनेको दिन दस दिन यात्रा गरेर आएको दिन पनि बिहान दाङबाट आएर एक बजेको क्याबे हाम्रो संसदमै मैले जनताको कुरा त्यसलाई राखेको छु भन्नुको अर्थ मैले शून्य समयमा उठाउने कुराहरू तपाईँले आफैले हेर्नुभयो भने पनि मैले शून्य समयमा मेरो क्षेत्रगत कुरा र जनताको मूलभूत समस्याको विषय नै मैले उठाउँछु त्यहाँ चाहिँ म सत्ता पक्षको सांसद भएर उठाउँदैन त्यहाँ जनताको ठ्याक्कै आवाजको हिसाबले उठाउँछु र विधेयकमाथिको सैद्धान्तिक छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढंगले काम गर्छु र त्यससँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेछु भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु र जनताको मुद्दा त मलाई लाग्दैन मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने घुमी फेरि चाहिँ रुम्जाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो तपाईँ सांसदै दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ हो नि मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ म दाङ तिनको प्रतिनिधि हो त्यस जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु त्यस मेरो फरक छ क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पर्सपेक्टिभबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर फाइदा गर्न सक्छ भन्ने
0: सांसदको रूपमा जितेर आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने
1: अब यस्तो हुन सक्छ एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाएको थिएँ हामी सम्मानजनक रोजगारीको कुरा उद्यमशीलताको कुरा चाहिँ